0: हो जाता पर सच जानो कोई भगवान की उपमा करे तो भगवान ही हो जाता है कोई गुरु कोई गुरु की महिमा गायन करे तो गुरु वर्गा ही हो जाता है कोई रब की महिमा गायन करे तो रब वर्गा ही हो जाता है हुण धनवान की महिमा करिए तो महिमा करने वाला निर्धन बनया रहे महिमा क्यों गाइए फिर गाण का मतलब की किसी कलाकार की महिमा गायन करिए तो आप निगुण ही बने रह जाए तू बड़ा संगीतकार है महान संगीतकार है तू संगीत दिया सारिया बारीकियां समझना है तो आप जब पाठ भी करे तो बेसुरा हो फिर पीती है तो उपमा की संगीतकार भी तो सारा दिन बेसुरा बोली जाना तू आप उपमा की महान कवि भी तो तेरे बोलों में कोई तरतीब कोई नहीं कोई कविता की झलक नहीं है तो उपमा की धनवान भी तो निर्धनता तेरी बनी हुई है तो उपमा की हुक्मरान भी तो गुलामी तेरी बनी हुई है तो हुक्मरान ते बने हैं गुलामी तेरी बनी हुई है नहीं तो उस हुक्मरान की उपमा कर जिसकी उपमा कर दिया तू भी राजा हो जाए तू भी महान हो जाए तो उस धनवान की उपमा कर कि तेरी सारी की सारी निर्धनता मिट जाए हम निर्धन जो एहो धन पायो मरते फूट गुमाने भगत कबीर कहने जिस दिन का मैनू नाम धन प्राप्त होया है उस दिन के बड़े बड़े धनवान भी फुट के मरते पे ने तू है यह परम सुख इसने कितों लभ लिया यह परम आनंद इसने कितों लभ लिया तो रब की उपमा करनी रब की लोड़ नहीं यह साड़ी लोड़ है तो परमात्मा की उपमा करने वाला आप उपमा योग हो जाता है परमात्मा वड्डा वड्डा आखण वाला आप वड्डा हो जाता है परमात्मा का जो हुक्म मन लैंदा उसका हुक्म फिर तीन लोगों से चलता है इन्नी मेहरस कर दें परमात्मा नाल जो जुड़ जाता है वह सर्वशक्तिमान हो जाता है इस वास्ते संतों की जुड़े हुए पुरुषों की सुखमनी साहब विच बड़ी महिमा है कारण कि संत राम ने भेद ना भाई राम की महिमा गायन करदिया करदिया संत राम वर्गा ही हो जाता है भगत गुरु वर्गा ही हो जाता सिख गुरु वर्गा ही होता है गुरु सिख सिख गुरु है नानक भेद ना भाई जिथे भेद बिल्कुल मिट जाए धनवान की उपमा करो निर्धन ते धनवान का भेद बनिया रहेगा गुणवान की उपमा करो तो निर्गुण ते गुणवान का भेद बनिया ही रहेगा और उसी तरीके नाल हुक्मरान की उपमा करो गुलाम ते हुक्मरान का भेद बनिया ही रहेगा पर यकीन जानो परमात्मा की उपमा करिए तो परमात्मा से उपमा करने वाले भेद मिट जाता है परमात्मा वर्गा ही हो जाता है गुरु वर्गा ही हो जाता है अकाल पुरख वर्गा ही हो जाता है इस वास्ते सहज कहने कि तू उस परिपूर्ण परमात्मा की उस्तत कर जिन्हें अपनी सत्या के नाल सारे जगत में नथिया होया काबू किया होया तो उसकी महिमा गायन कर तो उसकी उपमा कर हां जी सतगुरु की सच्ची सिख्या जेड़े जीव मन लेंगे ने सारे के सारे जीव जंत पवित्र हो जाते हैं पावन हो जाते हैं जो सतगुरु की सच्ची सिख्या धारण कर लेंगे ने सारे के सारे जीव पावन हो जाते हैं पवित्र हो जाते हैं महान हो जाते हैं हां जी गुरु ने ऐसी नाम विच दृढ़ता करा दी है कि जितने विघन ने सब नाश हो गए सब मिट गए महाराज कहने ने विघन न को लागता गुरु पै अरदास जिदी हर वक्त अरदास गुरु के अगों है उत्थे विघन नहीं है जिथे अरदास नहीं जिथे गुरु नाल जुड़ना नहीं जिथे गुरु की सिख्या धारण नहीं पता उठे कितने विघन ने महाराज की बाणी कह दिए कोट विघन तिस लागते जिसनू बिसरे नाव नानक अन बिन बिलपते जम सुने घर कहो ते करोड़ा विघन लगते सवेरे विघन दोपहर में विघन शामी विघन विघना जिंदगी लंघती विघन ही विघन पैंदा पर महाराज कहने सतगुर ने ऐसी नाम की दृढ़ता करा दिती है कि सारे विघन नाश हो गए ने सारिया बलावान दूर हट गई ने सारिया रोक मिट गई ने हां जी सतगुर की सच्ची साखी नाल शिक्षा दे नाल नाम जप नाल जितने पाप सन सारे दे सारे मिट गए आत्मा निज घर विच आ गई मन अपने निजी घर विच आण के जो है वसे धर्म की सारी साधना है वे किसी तरीके नाल मनुख नूं निज घर की प्राप्ति हो जाए अपने अस्थान की जो है प्राप्ति हो जाए तो इस संबंध विच साडे देश विच वख वख तजर्बे होए जितने तजर्बे होए ये सारे तजर्बात उन्हां दी व्याख्या थोड़े थोड़े जो है समय च मैं सारी दी सारी कर देंगा मुख्तसर रूप विच क्योंकि लिखते इतिहास वल कम घट तो घट या वध तो वध 3,500 साल का ही मिलता है उस तो पिछे जाइए तो नहीं तो चलो इतनी दूरी तो यात्रा आरंभ करिए इंज कहिए कि राम तो यात्रा आरंभ करिए श्री राम ने सोचा कि मनुख अपने निज घर विच आवे तो उन्होंने एक नियम बनाया मर्यादा बनाई और बड़ी सख्ती नाल लागू की थी ते आप दा नां पै गया मर्यादा परशोत्तम राम। अज दा ए त्योहार करीबन करीबन देश दे तमाम महापुरशां नाल जुड़दा है श्री राम नाल महात्मा बुद्ध नाल महावीर नाल सिख जगत नाल गुरु घर विच इस वास्ते दिवाली करीबन करीबन बड़े खैर मुख्तसर मैं अर्ज करा मर्यादा जिंदगी मर्यादा विच चाहिए तो मन अपने निज घर विच आ जांदा है सारा जोर श्री राम दा मर्यादा ते मर्यादा दी उलंघना ना होवे बड़िया पालना करनी है पुत्र मुकेड़ी पत्नी दी मर्यादा की है पति दी की है राजे दी की है प्रजा दी की है गुरु दी की है शिष्य दी की है वड्डे भरा प्रति छोटे भरा दा की फर्ज है ते छोटे भरा प्रति वड्डे भरा दा की फर्ज है भैन भाई दे रिश्तियां दी नियमावली वर्ष के मर्यादा श्री राम ने बना दी और लागू कर दी पर इस मर्यादा विच बहुत खुशकपना सी इस मर्यादा विच ये होया कि बेकसूर पत्नी नूं भी अग्नि परीक्षा देनी पएगी रावण दी कैद विचों जो निकली ते राम ने कह दिता मैं तेनों अग्नि परीक्षा विच लंघे बिना घर नहीं ले जा सकता तू अग्नि परीक्षा दे मैं मर्यादा बनाई है तो कहीं अग्नि परीक्षा विच कोई करड़ी परीक्षा रखी होनी जो ना अग्नि परीक्षा रख दिता वो पूरी उतरी मुकम्मल उतरी घर ले आया लेकिन धोबी ने लाछण ला दिता तो धोबियों के महल विच उंगलां उठ गई राम ओ राम है जिसने भ्रष्टी हुई पत्नी अपने घर रख ली है हालांकि अग्नि परीक्षा हो गई पावन पवित्र हो देवी गर्भवती सी सीता ते धोबी के इल्जाम लाण नाल राम ने सीता नूं घरों कढ दिता जबकि एक दो महीने वो बच्चे नूं जन्म देने वाली सी घरों कढ दिता बे तू जा बड़ा कठोर सलूक है राम की पूजा करने वालियां नूं मैं आखांगा कोई थोड़ी पत्नी तो एवें कोई लाछण ला दे घरों कढ दोगे अगर घरों कढ दोगे तो फिर इस राम राज की लोड़ नहीं है इस राम राज नूं की करना है जिथे बेकसूर पत्नी वास्ते भी घर विच थां ना होवे सतवंती वास्ते भी घर विच थां ना होवे कोई लाछण लाए तो घरों कढ दो मर्यादा बना दी सी घरों कढ दिता शंभूक नाम के जीवर ने तपस्या आरंभ कर दी कि ब्राह्मणा नूं चंगी ना लगी फरियाद की एक बामणी ने राम के चरणां च मेरा नौजवान बच्चा मर गया किसने मारिया तू मारिया ते राम कहने लगे मैं मारिया अकल टिकाने है तेरी हां तेरे राजपाठ दे शूदर भजन बंदगी करन लग पे ने शूदर नियम की उलंघना हो गई मर्यादा की उलंघना हो गई इतों एक गल स्पष्ट है कि राम राज देच भी शूदर नूं भजन बंदगी करन दा कोई अख्तियार नहीं सी। और कुछ लो इन्ना रामायण के ज्ञानिया शंभूक नाम के जीवर के कन्ना शीशा पिघला के शीशा कन्ना च डाल दिता गया और उन्हें तड़पा तड़पा के मार दिता गया। तू वेद मंत्र सुने ने ते जप क्यों पिया करना है? मैं बहुत सारे साधु समाज जेडे बैरागियां दे उन्हां दे कोल प्रश्न रखे है, इसे राम राज ने इस देश दे च लियाना है, क्योंकि राम राज परिषद एक संस्था बनी सी सियासी पार्टी रही नहीं है, क्योंकि इन्हां इल्जामां दा जवाब किस तरह देणगे, क्योंकि राम राज दे च शूद्र वास्ते थां नहीं सी, राम राज दे च बेकसूर स्त्री वास्ते भी घर दे च थां नहीं है, और राम राज दे च पिता दे होंदे हुए बच्चे यतीमी दी हालत च पलदे रहे बाल्मीक दे आश्रम दे च। अगां एक होर महापुरश आए जिन्हां नूं असीं श्री कृष्ण करके जानदे हां, सारा देश जानदा है, उन्होंने राम की मर्यादा नूं एक पासे रख दिता बई अधूरी है, इहदे च इस्त्री वास्ते कोई थां नहीं रह जांदी, इहदे च शूदर वास्ते कोई जगह नहीं रह जांदी, इहदे च खुशकी ही खुशकी है, रोने ही रोने ने, राम की सारी अपनी जिंदगी रोंदिया ही बतीत होई, 12 साल रोंदे ही रहे, और कितने रोवे राम निकाला भया सीता लक्ष्मण विछड़ गया। मैं अर्ज करा अज के इन्हों बोलों नूं किधरे तुसीं ईर्षा ते कोई तर्क ना समझ लेने, मैं अपने ढंग नाल पढ़िया थोड़ा जिहा अध्ययन किया, हो सकता गलत होवे लेकिन गहरी दृष्टि नाल देखोगे तां जो कुछ मैं पढ़िया वह मैं थोड़े सामने रखिया, इसनों मैं अपनी निगाह नाल वेख्या, तुसीं भी अपनी निगाह नाल वेख लो ते भारत के होर लोग भी वेख लैन, ते बथेरिया कोल मैं यह विचार रखी है कि शूगर वास्ते थां नहीं है, ते कोई पड़ोसी भी पत्नी ते लांछन ला दे करो कड्डो कोई थां नहीं है। इस देश दे च अक्सर इस्तियां दे उत्ते घर घर जो बहुते जुल्म होए, मैं ते समझदा यह राम की बनाई हुई मर्यादा करके, जे राम अपने घर पत्नी नूं नहीं रख सकते ते घरों बाहर कर सकते ने, ते खिमा करने किसने फिर सन्मान नाल रखना है घर दे च? राम तो ते फिर यही प्रेरणा मिलेगी, मर्यादा पुरुषोत्तम राम। फिर शंभूक नाम का जीवर शूदर सी विचारा, भजन बंदगी कर रहा सी, किधरे कथा हो रही सी ते बोल सुन लए सन उसने कि नाम जपन नाल पुराना पाप मिट जांदे ने, जपन लग पिया, तो सुन लीए यह गल, शीशा डाल दिता गया कन्ना दे च, तड़पा तड़पा के मार दिता गया श्री राम दे हुक्म नाल। ये बहुत वड्डे इल्जाम ने ते गुस्ताखी माफ, परम पुरख ते ओह हुंदा जिहड़ा इल्जामां तों बरी होवे, जिहदे उत्ते कोई लाछण ना ला सके, जिहदे उत्ते कोई इल्जाम ना ला सके। तो अगां चलीए, श्री कृष्ण ने श्री राम की बनाई हुई सारी मर्यादा की दजियां उड़ा दित्तियां, एक पासे रख दित्ती, और कृष्ण ने कह दिता मैनू यह मर्यादा प्रवान ही नहीं, कबूल नहीं, मैं नहीं प्रवान करता। इस वास्ते कृष्ण नूं किसे ने मर्यादा पुरुषोत्तम नहीं आख्या, लीला पुरुषोत्तम आख्या, लीला पुरुषोत्तम। जन्म एक लीला है, मरण एक लीला है, नफा एक लीला है, नुकसान एक लीला है, ते रोना केड़ी गल दा। इस वास्ते हंझू श्री कृष्ण की जिंदगी विच नहीं है, रोना पिटना श्री कृष्ण की जिंदगी विच नहीं है, दुख है सुख है हाण है लाभ है, ग्वालियां नाल गौवां चारना है या द्वारका के सिंघासन ते बैठना है, दर दर की खाक छाननी है या गले विच मोतियां की माला पहननी है। कृष्ण की जिंदगी नचदी हुई टपदी हुई मुस्कुरांदी हुई है। इस वास्ते साढ़े देश के दे कुछ आलमां ने इंज कह दिता कि राम अंसा अवतार ने, श्री कृष्ण संपूर्ण अवतार ने, ये तो खुद हिंदू कहते हैं, जो ब्राह्मण कथावाचक कहते हैं उन्होंने बोल, जो उन्होंने धर्म ग्रंथों में लिखे है, उन्हों दिया विचार मैं थोड़े सामने रख रहा, अपने तरफों एक अक्षर भी नहीं, एक शब्द भी नहीं। लीला परशोत्तम, जिंदगी सारी मुस्कुराती हुई, उस तरह की मर्यादा जो जीवन नूं रुला के रख देवे और खुशकसाली ते बंजर बना देवे, वो कोड़ियां मर्यादावां कढ़ दित्तियां। सवाल यह मर्यादा मनुख लई है कि मनुख मर्यादा लई है। मर्यादा दे उत्तों मनुख नूं कुर्बान करोगे या मनुख दे उत्ते मर्यादा कुर्बान करोगे। श्री कृष्ण ने चोण की थी जिथे दोहां नूं चुणन की गल आवे उत्थे मैं मनुख नूं बचावांगा मर्यादा नूं कुर्बान कर देंगा। मर्यादा तो यह है सच बोलना है, पर जो मैं झूठ बोल के भी पांडुआ नूं जिताना होवे तो जितावांगा। उन्हें झूठ बोले मैदान जंग अश्वथामा हथो अश्वथामा मर गया। युधिष्ठर नूं कहा मर्यादा तो यह है परम पुरख सच बोले, असूल तो यह है परंपरा तो यह है। कहन लगे नहीं, अगर इस मर्यादा विच पांडु मर दें तो पांडुआ का मरना मजलूम का मरना है, पांडुआ का मरना सच का मरना है, पांडुआ का मरना इंसाफ का मरना हो जाएगा। इन्हों की मौत मैं कबूल नहीं, मैं झूठ भी बोल रहा बोले है। और मैं अर्ज करा सारी जिंदगी का अध्ययन करो मुताला करो तुहानू मर्यादा किधरे नहीं मिलेगी। जो जो मैं जोड़ छली चंद्रावल कान किशन जादम भया पार जात गोपीले आया बिंदरा बन में रंग गया। हुण जिस तरह के ढंग नाल छल के चंद्रावल नू लैंदा गया चचेरी भैण सी राधा दी और उत्थों मर्यादा नू सामने रखी, ये कम भुल के भी राम नहीं कर सकते, कृष्ण कर सकता राम नहीं कर सकता। सुभद्रा हरण जिस ढंग नाल मदद की थी कृष्ण ने सुभद्रा दे हरण बेच, ये राम नहीं कर सकते। तो जब श्री कृष्ण ते कोई उंगल उठांदा सी कहण लगे सब कुछ ले लिया है, अगर हिरदा शुद्ध है तो जो कुछ भी है सब शुद्ध है, अगर हिरदा अशुद्ध है तो जो कुछ भी है फिर वो अशुद्ध है। इस उत्ते एक गाथा है मुख्तसर, वो भी मैं कह दिया तो फिर मैं अगे चला। कहते ने सखियां श्री कृष्ण दियां जमुना तो पार जाके दुर्भाषा ऋषि नूं भोजन कराना चाहदियां सन, पर जमुना उस दिन चढ़ी हुई बड़ी जोर दी, पार जाना बड़ा औखा। वह जमाना जब पुल नहीं आते सन, लोग तैर के पार करते सन, उंज लंघ के पार करते सन या नौका, ते चढ़ी हुई इतनी जमुना ना नौका चल सके ते ना उंज लंघ के बंदा पार कर सकता सी। ते गईया श्री कृष्ण जी पास, भाई दुर्भाषा ऋषि नूं भोजन जरूर छकाना है ते की करिए। ते सारिया सखियां कोल भोजन दे परोसे थाल, श्री कृष्ण कहन लगे जाके जमुना दे अगों फरियाद करो, हे जमुना जे दुर्भाषा ऋषि निराहारी है जे कृष्ण जती है ते तू सानू रस्ता दे दे। गाथा है तो मैं जमुना ने रस्ता दे दिता, ते सारी सखियां कोल जिहड़े थाल सन भोजन दे दुर्भाषा सारे ही खा गया। हैरान हो गया इतना खा के ये निराहारी है, ते सौ सौ सखियां पत्नियां कहिंदे 16,000 पटनानियां सन श्री कृष्ण दी, असी ते एवें मुहम्मद साहब ते इल्जाम लाने उहदियां 10 पत्नियां सन, 10 पत्नियां सन श्री कृष्ण दियां 16,000 पटनानियां ने, मेरे ख्याल सारी मथुरा उहनां दियां पटनानियां ही सन, इंज लगता है भरिया पे असी मथुरा। हकीकत है ये तो गाथा है पुराणक गाथावां ने, ते मैं एक एक अखर तुहानूं पढ़ के सुना रहा, अपनी तरफ एक शब्द भी जोड़ नहीं रहा। 16,000 पटराणियां भी जे कृष्ण जटी है तो रस्ता दे रहे, दुर्भाषा निराहारी है तो रस्ता दे रहे। मिल गया रस्ता, ते हुण आखिर प्रश्न भी इन्हां सखियां ने दुर्भाषा ते कीता भी तुसी निराहारी ते 16 थल भोजन दे छक गए साडे ते, कृष्ण जती ते आनंद पटराणियां उस दी गल समझ च नहीं आई। तो दुर्भाषा ने कह दिता भोजन की इच्छा ना होवे ते भोजन कीता जाए निराहारी, ग्रस्त की इच्छा नहीं है ते ग्रस्त च प्रवृत्त होया जाए फर्ज की पूर्ति लई तो जती। वह निरीक्षित ने मैं निरीक्षित हाँ, इस वास्ते वह जती है मैं निराहारी हाँ, मैं सारा दिन भोजन नूं याद नहीं करता
1: भजन करदा, भोजन मिल गया तो ठीक, ना मिले तो ठीक, मैं निराली। गल सखियां दी कोई समझ च आई, पर गुस्ताखी माफ, बाद विच पैरोकार जो कृष्ण दे पैदा होए तो उन्होंने सोचा नच टप के कोई भगवान हो सकता है तो शायद नच टप के कोई भगत भी हो सकता है, तो ब्राह्मणा ने तौर तरीके चलाए, नचो टपो, मंदिर नाच गाने दे अखाड़े बन गए। जे कृष्ण नाल सखियां दे नृत कर सकता है तो हुण मंदिरां विच देवदासियां चाहीदियां ने, तो देवदासियां दे अखाड़े बन गए मंदिर। अज भी बहुत सारे मंदिर देवदासियां दे अखाड़े बने हुए हैं, खास करके तमिलनाडु, कर्नाटका ते आंध्रा, थोड़ा जिहा महाराष्ट्र का हिस्सा। आवाज उठ गई है, प्रथा खत्म होनी चाहिए। मंदिर दुराचार के अड्डे बन गए, गंदगी के अखाड़े बन गए, और मंदिरों में यह गंदगी हजारों साल तो देखी गई। रूहे जमीन विच इक्को एक हिंदुस्तान विच पावन पवित्र मंदिर से और है हरिमंदर साहब, उहदे नाल भी इन्होंने गंदगी जोड़न की कोशिश की थी। भई इत्थे नग्न बीबियां मिलियां, कौन दसे तुसी नंगे हो तो बीबियां की नग्नता का जिक्र कर दो, नंगे तो तुसी हो। हकीकत यह है, असलियत यह है, सच्चाई तो यह है। इत्थे कोई देवदासियां की प्रथा नहीं है, जिथे देवदासियां की प्रथा है यह सिलसिला उत्थे वेखो जाके, और खुले रूप में मौजूद है। यह सिलसिला कोरनार के मंदिर च देखो, खजुराहे के मंदिर च देखो, चित्रां विच देख लो, मूर्तियां विच देख लो, इत्थे नहीं है। इत्थे ते केवल सिफ तो सलाह है हरी दी, इस वास्ते हरी का मंदिर है। मैं फिर अर्ज करा, इन्हू बहुता स्वर्ण मंदिर ते गोल्डन टैंपल ना आख्या करो, हरी का मंदिर, यह तो है ही हरी मंदिर। महाराजा रणजीत सिंह ने सोना लवाया तो तुसी स्वर्ण मंदिर आखो, तो सोने का मंदिर, सिर्फ सोने का मंदिर नहीं, हरी का मंदिर है, यह गुरु का मंदिर है, पुराना नाम है हरी मंदिर। हरी का दरबार है, दरबार साहब है, निरा अपनी रसना देते इस गोल्डन टैंपल, गोल्डन टैंपल करके ना चढ़ाओ, स्वर्ण मंदिर, स्वर्ण मंदिर। यह कोई सोने की महिमा नहीं, यह तो हरी की महिमा है। कवि ग्वाल जब इत्थे आया ना, कवि ग्वाल गुरु अर्जन देव जी महाराज का समकाली होया, दर्शन करन तो बाद उस ग्वाल कवि ने जो हरिमंदर साहब के संबंध छंद लिखिया वह मैं तुहानू सरवण करावां। वो कहिंदा है, राजे सुर ऊहा तो इहां साधु सुर राजे सदा, सुदा है ऊहा तो इहां सुदा सर दर्श है। बैकुंठ ते दरबार साहब, बैकुंठ ते हरिमंदर, दोवां नूं सामने रख के कंपेयर करता है, मुकाबला करता है। कहिंदा है बैकुंठ दे च देवते विराजदे ने, ते इह ऐसा है इत्थे सिर्फ देवते नहीं, देवते भी ने ते साधु भी ने, साधना करन वाले भी हैं ते ज्ञानवान भी हैगे ने। राजे सुर ऊहां तो इहां साधु सुर राजे सदा, सुधा है उहां तो इहां सुधा सर दर्श है। सुने है बैकुंठ देश देवतियां कोल अमृत का कुंभ है, ग्वाल कहन होवे पे इत्थे अमृत का सरोवर है, तो ते कुंभ ही है ना। सुधा है उहां तो इहां सुधा सर दर्श है, पान किए वांके होत अमर सो मरुं के, जीवन मुकत ये सबको बरस है। वो जिहड़ा बैकुंठ दे अमृत है पिया कुंभ दे जिहड़ा पी लवे वो मरदा नहीं, पर यह अमृत जो छक लवे मरण का भय नहीं रहता, जीवन मुकत हो जाता है। जीवन मुकत ये सब को परस है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो अमृत जिहड़ा देवतियां दा है सिर्फ योगियां लई है, त्यागियां लई है। ग्वाल कवि योगन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है, ये योगियां लई भी है भोगियां लई भी है। ग्वाल कवि योगन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है। उहां हरि मंदिर इहां हरि गुरु मंदिर, यहां ते गुरपुर सुरपुर ते सरस है। कवि ग्वाल कहने लगर मैनू कोई चुनन वास्ते कहे तू बैकुंठ चुनना है, कि यह गुरु की नगरी नूं चुनना है। तो कहिंदा बैकुंठ दे ते सिर्फ हरी का ही मंदिर है ना, इत्थे हरी का भी मंदिर ते गुरु का भी मंदिर। या ते गुरपुर सुरपुर ते सरस है, इस वास्ते देवतियां दे मंडल दे नालों गुरु की पूरी महान है। इत्थे हरी का मंदिर है, इत्थे गुरु का मंदिर है, इत्थे साधु बैठे ने, इत्थे ज्ञानी बैठे ने, इत्थे अमृत का सरोवर है। कवि ग्वाल कहते ने, ए परमात्मा मैं तेरी बनाई हुई बैकुंठ तो भी जो है इस तो कुर्बान करदा, इतनी महान है, मैं इसकी चोण करदा। तो खिमा करनी देवदासियां नाल अपवित्र होए हिंदुस्तान के बेशतर मंदिर, नाच गाने के अखाड़े बने हुए बेशतर मंदिर, पखंड ते तरह तरह के डिंब के बने हुए ये मंदिर। अकाली दे मंदिर सवेरे रोज संडा या बकरा कट के भेज करो ते खून नाल ताली काली नूं तिलक दिओ। मैं तीन दिन लगातार गया, पहली दफा जब कलकत्ते गया सी मंदिर देखण, तीन दिन मैं रोज गया। सवेरे कथा ते लाया मैं अपने नाल दे साथी नूं, भावें संगतां बड़ियां औखियां होईयां ते संगतां नूं बाद च पता चले इत्थे काली दे मंदिर नस जांदा सवेरे सवेरे, ते मैं अपने ढंग नाल चला जावां। शिकंजा उन्होंने एक बनाया होया मूर्ति के सामने, तो शिकंजे च पुने वाले दिन तो संडे नूं कहिंदे ने संडा कटदे ने रोज बकरा कटदे ने। उत्थे ओह खड़े होके जो मंत्र मंत्र पढ़ते सन ते जो सारी पूजा प्रतिष्ठा करते सन, मैं वो देखण दो तीन दिन लगातार गया। जैसे शिकंजे च पाके बकरे नूं वढ़दे ने, फिर वह खून के तिलक जिहड़े जिन्ने यात्रू आए हुंदे ने दर्शनार्थी उन्होंने मत्थिआं ते लांदे ने, अंदर मूर्तियां नूं लांदे ने, फिर उस बकरे का है मांस उसे मंदिर प्रसाद के रूप में तोल तोल के मुल दिता जाता है। प्रसाद है, प्रसाद मुल दिता जाएगा। तो मैं तीन दिन लगातार देख के ना, तो क्या करनी उन्हें सोच लिया किधरे ये बड़े श्रद्धालु ने, बड़े भगत ने, तीन दिन दे आ रहे, काफी देर दे इतने बैठे रहेंगे। तो मैं कह लगे, सरदार जी आपका इस मंदिर के संबंध में क्या भाव है? मैंने कहा बहुत अच्छा बूचड़खाना है, बहुत अच्छा, बहुत अच्छा, ऐसा और कहीं नहीं है, मैंने कहीं नहीं देखा, बहुत अच्छा पावन पवित्र ढंग से यह बूचड़खाना बनाया गया। इसको मंदिर कौन कहेगा? यहां ना भजन ना बंदगी, खून के तिलक लगाए जाते हैं और यही खून का प्रसाद बांटा जाता है, और क्या है यहां? ये हकीकत है। भैरो है उन्होंने शराब पिलाओ, भैरो के मंदिर कहने ने यह बर्फी नहीं खाता, कड़ा प्रसाद है तो शराब पीता, पेट करो शराब। पुजारिया ने आप शराब पीनी सी, भैरो अगे किया। पुजारिया ने आप संडे खाने सन, काली अगे किया। हकीकत इतनी, पुजारिया ने आप नाच वेखना से तो कृष्ण की रास नगे किया, पुजारिया ने आप भ्रष्ट होना से क्षमा करनी कृष्ण नगे किया, तो इंज मंदिर भ्रष्ट हो गए सारे के सारे, निजाम भ्रष्ट होया और पुजारी तबके तो होया। उनते गुरु घर देच ग्रंथी सिंह कहते ने गुरु ग्रंथ साहब जी महाराज की पूजा प्रतिष्ठा करने वाले नो, पर किसी वक्त एक दरबार साहब देच हरिमंदर साहब की जो पूजा करते सन उन्होंने ग्रंथी सिंह नहीं कहते सन, पुजारी कहते सन। कुछ समा यह रौरीति रही है पुजारी। गुरु तेग बहादुर साहब जी महाराज दर्शन करना है गुरु तेग बहादुर साहब, ते पुजारियां ने बूहे बंद कर दिते, ते आखिया नहीं गुरु तुसी अंदर नहीं आ सकते। पुजारियों ने अपनी बड़ी महिमा बनाई हुई सी, बड़ी महिमा, बड़ी प्रतिष्ठा, ते उन्होंने डर पै गया इस मंदिर का मालिक आ गया ते साड़ी केड़ी गल लैनी, मालिक नूं बाहर ही रखो, आप मालिक बने रहो, कड्डो मालिक नूं बाहर। इस पुजारी तबके के उत्ते पुराना यह बहुत वड्डा इल्जाम है गुरु तेग बहादुर साहब नूं अंदर नहीं दाखल आउण दिता। वो जिहड़ा गुरुद्वारा तुसी देखदे हो खड़ा साहब, सतगुरु नूं इत्थे बैठना पिया, अंदर नहीं जा सकते। तो मैं जो प्राचीन इतिहास ग्रंथां विच पंक्तियां पढ़िया गुरु तेग बहादुर साहब जी की रचना तो यह बोल निकले औखे ना होना, ए मसंद जो अमृत सरिए कृष्ण अगन के अंदर सड़िए, पंक्ति इंज है, उस तरीके नाल नहीं है जी आम कहने अमृत सरिए अंदर सड़ी, इस तरह की गल नहीं है। इस तरह की कोई गल गुरु तेग बहादुर साहब ने नहीं आखी। भगतों की नगरी, साधुआं की नगरी, ज्ञानियों की नगरी, यह शब्द किना नहीं वरते गुरु तेग बहादुर साहब ने। यह मसंद जो अमृत सरिए, यह जरा पुजारी तबका अमृतसर का है, यह जरा मसंद तबका अमृतसर का है, यह मसंद जो अमृत सरिए कृष्ण अगन के अंतर सरिए। यह तो कृष्णा की अग देख जलते ही रहेंगे, जलते ही रहेंगे। कृष्ण ही प्रधान, माया ही प्रधान, इन्हों और कुछ नहीं। गुरु कौम देश धर्म कुछ भी नहीं है। यह मसंद जो अमृत सरिए कृष्ण अगन के अंतर सरिए, कहने एक वर भी दे गए, माइया रब रजाइया। यह भी गुरु तेग बहादुर साहब की रचना तो निकले। तो मैं देखदा जिस ढंग की सेवा इतों दिया बीबियां कर लेंदिया ने, ये स्पष्ट रूप में गुरु तेग बहादुर साहब जी महाराज का मैं वर दिखाई देता है। पर गुस्ताखी माफ, मसंद टोले कदी कदी वेख के, उन्हों की ईरखा वेख के, गुरु तेग बहादुर साहब जी के ये बोल भी याद आ जाते हैं। यह मसंद जो अमृत सरिए कृष्ण अगन के अंतर सरिए, आ भी हकीकत उजागर हो जाती है, आ भी बड़ी गल सामने आ जाती है। गुरुदेव के बोल एक पाठी की तरह पढ़ के मैं थानू सुनाया। तो पुजारियों ने कृष्ण जी की रूपरेखा इतनी बिगाड़ी, रासा रच रच के, लीला मंदरां विच रच रच के मंदरां नू नाच गाणियां दा अखाड़ा बना दिता, कुंभी नरक बना दिता। किधरे भैरो की मूर्ति रखो पिलाओ शराब, किधरे काली की मूर्ति रखो अगों संडे भेट करो, निरत गायन तरह तरह के छल ते कपट मंदरां विच कठे। तो खिमा करने एक होर अवतारी पुरश आए अज तो गलबन 2500 साल पहले, उन्होंने राम की मर्यादा की भरपूर किसी हद तक निंदा की, परे सुटिया, पर कृष्ण की लीला भी तिलांजलि दे दी। आख्या नहीं, यह लीला भी नहीं चाहती जो बंदे नु दुराचारी बना देवे, यह मर्यादा भी नहीं चाहती जो बंदे नु जारो जारों ते मजबूर कर देवे। कहिंदे कानून है जी, कानून है, कानून जो तोड़ेगा उहदे नाल यह होवेगा। पर सवाल यह पैदा हुंदा है, कोई क्यों मजबूर होया कानून तोड़न ते? सोचो तो सही, कानून बंदे की हिफाजत लई बनाया, तो कानून ही बंदियां नु मारन लग पै, फिर बंदा की करेगा, फिर मनुख की करेगा? कानून तो हुंदा है मनुख की हिफाजत लई, मनुख की इज्जत की हिफाजत लई, मनुख की संपदा की हिफाजत लई, मनुख की मान मर्यादा की हिफाजत लई। कानून तो हुंदा इसलिए अगले का हक उसनू प्राप्त होवे, तो कानून हक खोण लग पै, कानून ही बेइज्जत करन लग पै, कानून ही मारन लग पै। तो फिर मजबूरन मनुख उस कानून नू मारन लग पैंदा जिहड़ा कानून उसनू मारे, मजबूरी हो जाती है, यह उसकी मजबूरी हो जाती है। तो दूर दृष्टि नाल महात्मा बुद्ध ने देखा, थोड़े रूप च राम की मर्यादा मनिया जा रहा सी, कृष्ण की लीला का बड़ा जोर शोर से, तो आगमन होया महात्मा बुद्ध का। उन्होंने इन्हां दोवें अवतारी पुरुषों का जो असर सी इस देश दे खत्म करने की कोशिश की। कृष्ण की लीला ने भ्रष्ट ते दुराचारी बना दिता है, राम की मर्यादा ने मर्यादा इतनी करड़ी कर दी है जिंदगी नरक बन के रह गई, दोजक बन के रह गई। शूद्र वास्ते कोई जगह नहीं, स्त्री वास्ते कोई जगह नहीं। जिथे वाल्मीकि रामायण के संदूक नाम के जीवर के बारे लिखे, उन्होंने फांसी से चाड़ दिता गया, शीशा पिघला के मार दिता गया, उथे तुलसी रामायण तुलसी इंज कहता है, ढोर गवार शूद्र पशु नारी ए पांचो ताड़न हितकारी हितकारी। इन्हां पंजां नूं ताड़ दे रहो, मार दे रहो, किहड़े शूदर ढोर ढोल ना मारीए ते बोल नहीं, शूदर नूं मारो, नारी नूं मारो, गवार नूं मारो, पशु नूं मारो, तां ही ठीक रहिंदे ने, उंज नहीं, ताड़ दे रहो, मार दे रहो, कुट दे रहो। शूदरां ने तां हुण बगावत कर दित्ती, इह बोल सानूं परवान नहीं। ते इस्त्रियां अजे भी शौक नाल घर घर विच रामायण यही पढ़ी जा रहीं, ढोर गवार शूदर पशु नारी ए पांचो ताड़न हितकारी। ते पति मारे कुटे ते ताड़ना करे ते इन्हां नूं गिला भी नहीं करना चाहिए, आप ही पढ़ दियां पईआं होई, बड़ी श्रद्धा नाल पढ़ रही हूं इस श्लोक नूं, बड़ी श्रद्धा नाल तुसीं पढ़ रही हो, थां थां ते पढ़िया जा रहा है। खैर मुख्तसर जो है मैं अर्ज करां, राम की खुश्क मर्यादा ਤੇ ਦੁਰਾਚਾਰ ਵਿੱਚ ਸਮੁੱਚੇ ਦੇਸ਼ ਦੀ ਲੱਭਦੀ ਹੋਈ ਜਿਹੜੀ ਲੀਲਾ ਸੀ ਰਾਸ ਲੀਲਾ ਇਹਦੀਆਂ ਧਜੀਆਂ ਉਡਾਈਆਂ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ। ਆਖਿਆ ਨਹੀਂ ਇਹ ਨਹੀਂ ਪ੍ਰਵਾਨ, ਰਾਮ ਦੀ ਉਹ ਮਰਿਆਦਾ ਮੈਨੂੰ ਪ੍ਰਵਾਨ ਨਹੀਂ ਜਿੱਥੇ ਸ਼ੂਦਰ ਭਜਨ ਬੰਦਗੀ ਨਾ ਕਰ ਸਕੇ, ਰਾਮ ਦੀ ਇਹ ਮਰਿਆਦਾ ਵੀ ਮੈਨੂੰ ਪ੍ਰਵਾਨ ਨਹੀਂ ਕਿ ਇਸਤਰੀ ਅਗਰ ਕੋਈ ਨਾਚਣ ਲਾਵੇ ਤਾਂ ਉਹਨੂੰ ਘਰੋਂ ਕੱਢ ਦੇ। ਔਰ ਉਹ ਆਪਣੇ ਬੱਚਿਆਂ ਨੂੰ ਇੱਕ ਆਸ਼ਰਮ ਦੇ ਜਨਮ ਦੇਵੇ ਤੇ ਬੱਚੇ ਯਤੀਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ ਪਲਣ, ਲਾਵਾਰਸ ਪਿਓ ਦੇ ਹੁੰਦੇ ਆਇਆ। ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੇ ਅੰਦਰ ਇਤਨੀ ਦਇਆ ਕਠੋਰਤਾ ਤੇ ਕਰ ਨਹੀਂ ਸਕਦੇ ਸਨ ਤੇ ਇਤਨਾ ਸੰਜਮ ਤੇ ਭ੍ਰਸ਼ਟ ਲੀਲਾ ਵੀ ਉਹਨਾਂ ਨੂੰ ਨਹੀਂ ਚਾਹੀਦੀ ਸੀ। ਇੱਕ ਨਵੀਂ ਜ਼ਿੰਦਗੀ ਦਾ ਆਗਾਜ਼ ਹੋਇਆ ਤੇ ਇਹਦੀ ਲਪੇਟ ਵਿੱਚ ਵੀ ਬੜੀ ਦੁਨੀਆ ਆਈ ਇਸ ਦੇਸ਼ ਦੀ। ਬੋਧੀ ਬਣਨਾ ਲੋਕੀ ਫਖਰ ਮਹਿਸੂਸ ਕਰਨ ਲੱਗਦਾ ਹੈ। ਔਰ ਥਾਂ ਥਾਂ ਦੇ ਉੱਤੇ ਬੋਧੀਆਂ ਦੀ ਜਮਾਤ ਖੜੀ ਹੋ ਗਈ। ਬੋਧ ਬੋਧ ਗਿਆਨ ਚਾਹੀਦਾ, ਬੁੱਧ ਆਪਣੀ ਬੁੱਧੀ ਦਾ ਇਤਨਾ ਪ੍ਰਯੋਗ ਕਰੋ ਕਿ ਕਦਮ ਕਿਸੇ ਥਾਂ ਤੇ ਵੀ ਗਲਤ ਨਾ ਪੁੱਟਿਆ ਜਾਵੇ, ਹੱਥ ਕੁਛ ਵੀ ਗਲਤ ਨਾ ਕਰੋ, ਹਰ ਵਕਤ ਬੁੱਧ ਦਾ ਇਸਤੇਮਾਲ ਕਰੋ। ਹੱਥ ਨੂੰ ਜਦੋਂ ਵਰਤੋ ਤਾਂ ਹੱਥ ਦੀ ਵਰਤੋਂ ਤੋਂ ਪਹਿਲੇ ਬੁੱਧੀ ਦੀ ਵਰਤੋਂ ਕਰੋ, ਪੈਰਾਂ ਦੀ ਪਹਿਲੇ ਵਰਤੋਂ ਬਾਅਦ ਵਿੱਚ ਕਰੋ, ਉਸ ਤੋਂ ਪੇਸ਼ਤਰ ਬੁੱਧੀ ਦੀ ਵਰਤੋਂ ਕਰ ਲਓ। ਜ਼ਬਾਨ ਨੂੰ ਵਰਤਣ ਲੱਗਿਆਂ ਪਹਿਲੇ ਬੁੱਧ ਦੀ ਵਰਤੋਂ ਕਰ ਲਓ, ਜ਼ਬਾਨ ਗਲਤ ਨਾ ਬੋਲੇ, ਪੈਰ ਗਲਤ ਨਾ ਚੱਲਣ, ਹੱਥ ਗਲਤ ਨਾ ਕਰਨ। ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਬੌਧਕ ਤਲ ਦੇ ਉੱਤੇ ਜ਼ਿੰਦਗੀ ਬਤੀਤ ਕਰੋ ਤਾਂ ਆਪ ਦਾ ਨਾਮ ਆਤਮਾ। ਪਰ ਅਗਿਆਰਾਂ ਦੀ ਮਹਿਫਿਲ ਵਿੱਚ, ਧੋਖੇਬਾਜ਼ਾਂ ਦੀ ਮਹਿਫਿਲ ਵਿੱਚ ਕੁਛ ਵੀ ਨਹੀਂ, ਸਹਿਜੇ ਸਹਿਜੇ ਇਹ ਦੀਵਾ ਹੀ ਬੁਝ ਗਿਆ। ਇੰਨੀ ਮਰਜ਼ ਕਰ, ਕਿਉਂਕਿ ਦੀਵੇ ਵਿੱਚ ਤੇਲ ਪਾਉਂਦੇ ਨੇ ਕੌਣ? ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੇ ਪੈਰੋਕਾਰ, ਪੈਰੋਕਾਰ ਹੀ ਨਾ ਰਹੇ। ਦੀਵਾ ਬੁਝ ਗਿਆ, ਇਸ ਦੀਵੇ ਨੂੰ ਬੁਝਾਇਆ ਕੁਛ ਗਲਤ ਅਯਾਰ ਲੋਕਾਂ ਨੇ ਤੇ ਕੁਛ ਉਹਨਾਂ ਲੋਕਾਂ ਨੂੰ ਹੈ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਇਹ ਗੱਲ ਪਸੰਦ ਨਹੀਂ ਆਈ ਕਿ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੀ ਰੋਹ ਰੀਤੀ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਤੇ ਕ੍ਰਿਸ਼ਨ ਦੀ ਲੀਲਾ ਦਾ ਬਿਲਕੁਲ ਪਤਰਾ ਹੀ ਵਾਚ ਗਈ ਹੈ, ਸਿਲਸਿਲਾ ਹੀ ਖਤਮ ਕਰ ਦਿੱਤਾ। ਇਸ ਕਸ਼ਮਕਸ਼ ਦੇ ਵਿੱਚ ਉਹ ਜਿਹੜਾ ਦੀਵਾ ਸੀ ਸ਼ਮਾ ਗੌਤਮ, ਜੋ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਮਹਿਫਲੇ ਅਗਿਆਰ ਵਿੱਚ ਜਲ ਤੇ ਰਿਹਾ ਸੀ, ਬੁੱਝ ਗਿਆ। ਭਾਵੇਂ ਅੱਜ ਤੋਂ 30-35 ਸਾਲ ਪਹਿਲੇ, 40 ਸਾਲ ਪਹਿਲੇ ਇਕਬਾਲ ਨੇ ਆਖਿਆ ਜਲ ਰਿਹਾ, ਪਰ ਅਗਿਆਰਾਂ ਦੀ ਮਹਿਫਲ ਵਿੱਚ, ਨਾਦਾਨਾਂ ਦੀ ਮਹਿਫਲ ਵਿੱਚ, ਬੇਵਕੂਫਾਂ ਦੀ ਮਹਿਫਲ ਵਿੱਚ ਕੁਛ ਅਕਲਮੰਦ ਨਹੀਂ। ਸ਼ਮਾ ਗੌਤਮ ਜਲ ਰਹੀ ਹੈ ਮਹਿਫਲੇ ਅਗਿਆਰ ਮੇਂ, ਧੋਖੇਬਾਜ਼ਾਂ ਦੀ ਮਹਿਫਲ ਵਿੱਚ ਜਲ ਰਹੀ ਕੁਛ ਵੀ ਨਹੀਂ। ਇੱਧਰ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੀ ਸ਼ਮਾ ਬੁੱਝਣ ਲੱਗੇ, ਇੱਧਰ ਨਵੀਂ ਸ਼ਮਾ ਜਲਾਈ ਗੌਰਖ ਨੇ। ਇਹਨੇ ਕੁਛ ਸੁਧਾਰ ਕੀਤਾ, ਇੰਜ ਕਹਿ ਲਓ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਨੂੰ ਸੁਧਾਰ ਕੀਤਾ ਸ੍ਰੀ ਕ੍ਰਿਸ਼ਨ ਨੇ ਤੇ ਬਣ ਗਏ ਲੀਲਾ ਪੁਰਸ਼ੋਤਮ, ਤੇ ਲੀਲਾ ਤੇ ਮਰਿਆਦਾ ਦੇ ਸੁਧਾਰ ਕੀਤਾ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ ਤੇ ਬਣ ਗਏ ਮਹਾਤਮਾ ਬੋਧ, ਸਿਧਾਰਥ ਬਣ ਗਏ ਬੁੱਧ, ਬੁੱਧੀ ਦੇ ਤਲ ਤੇ ਜੀ। ਅਗਾਂਹ ਚੱਲ ਕੇ ਸੁਧਾਰ ਕੀਤਾ ਗੋਰਖ ਨੇ, ਜੋ ਤਰੁਟੀਆਂ ਬੋਧ ਮਜ਼ਹਬ ਦੇ ਚ ਵੀ ਰਹਿ ਗਈਆਂ ਸਨ ਉਹਨਾਂ ਨੂੰ ਦੂਰ ਕੀਤਾ ਸਹਿਜੇ ਸਹਿਜੇ। ਇੱਕ ਇੱਕ ਗੱਲ ਦਾ ਇਸ ਵਕਤ ਵਿਸਤਾਰ ਸਾਹਿਬ ਜ਼ਿਕਰ ਕਰਾਂ, ਚੁੱਕੇ ਸਮਾਂ ਹੋ ਗਿਆ, ਮੁਕਤਸਰੀ ਮਹਿਰਜ਼ ਕਰਦਾ। ਗੋਰਖ ਨੇ ਇਸ ਢੰਗ ਦੀ ਰੋ ਰੀਤੀ ਚਲਾਈ ਔਰ ਸਿੱਧੀ ਸਿੱਧੀਆਂ ਦੇ ਰਿਧੀਆਂ ਦੇ ਇਸ ਢੰਗ ਦੇ ਚਮਤਕਾਰੇ ਪੇਸ਼ ਕੀਤੇ ਕਿ ਇਸ ਦੇਸ਼ ਦੀ ਆਮ ਜਨਤਾ ਦਾ ਕਹਿਣਾ ਕਿ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਵੀ ਪ੍ਰਭਾਵਿਤ ਹੋਣ ਲੱਗ ਪਏ, ਗੋਪੀ ਚੰਦ ਵਰਗੇ ਜੋਗੀ ਬਣ ਗਏ, ਬਰਤਰੀ ਵਰਗੇ ਜੋਗੀ ਬਣ ਗਏ, ਗੋਰਖ ਦੀ ਲਪੇਟ ਦੇ ਚੱਲਦੇ। ਤੇ ਜਿੱਥੇ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਆ ਜਾਣ ਆਮ ਪ੍ਰਜਾ ਤੇ ਆਵੇ, ਧਨਵਾਨ ਦਾ ਧਰਮ ਕਹਿੰਦੇ ਨਿਰਧਨ ਦਾ ਧਰਮ ਹੋ ਜਾਂਦਾ, ਨਿਰਧਨ ਧਨਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ, ਨਿਰਗੁਣ ਗੁਣਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ, ਇੱਥੇ ਕੁਦਰਤੀ ਗੱਲ ਹੈ, ਨਿਰਬਲ ਬਲਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ, ਐਸਾ ਹੀ ਹੁੰਦਾ। ਤੋ ਜਦ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਜੋਗੀ ਬਣਨੇ ਸ਼ੁਰੂ ਹੋ ਗਏ ਤੇ ਜੋਗ ਮਤ ਰੱਜ ਕੇ ਫੈਲਿਆ ਇਸ ਦੇਸ਼ ਵਿੱਚ, ਜੋਗੀਆਂ ਦੇ ਨਾਂ ਦੇ ਉੱਤੇ ਕਈ ਮੱਠ, ਕਈ ਸ਼ਹਿਰ, ਇਹ ਗੋਰਖਪੁਰ ਯੂਪੀ ਦਾ ਬਹੁਤ ਵੱਡਾ ਸ਼ਹਿਰ, ਇਹ ਗੋਰਖ ਦੇ ਨਾਂ ਤੇ। ਨਾਨਕ ਮਤਾ ਜਿਸ ਨੂੰ ਅੱਜ ਤੁਸੀਂ ਕਹਿੰਦੇ ਹੋ ਸਾਹਿਬਾਂ ਦੇ ਪਾਵਨ ਪਵਿੱਤਰ ਅਸਥਾਨ, ਇਹ ਪਹਿਲੇ ਗੋਰਖ ਮਤਾ ਸੀ, ਇਹ ਵੀ ਮੈਂ ਅਰਜ਼ ਕਰਦੇ, ਇਹ ਗੋਰਖ ਮਤਾ ਸੀ, ਇਹ ਗੋਰਖ ਦੀ ਥਾਂ ਸੀ। ਦੀਵਾਲੀ ਵਾਲੇ ਦਿਨ
2: ہمالیہ پربت تے ٹھنڈ پہن نال اس موسم دے یوگی سارے تھلے آ جاندے سن دیوالی تو دو چار دن پہلے تے دیپ مالا ہوندی سی جوگیاں دی آمد دے بے جوگی پہاڑاں نو چھڑ کے آ گئے برفاں پینیاں شروع ہو گئیاں یوگی آ گئے واپس اے مٹھاں دے آ جاندے سن گرمیاں دے ہمالیہ پربت چلے جاندے سن تے سردیاں دے واپس آ جاندے سن انہاں دی آمد دے دیوالی ہوندی سی دیوالی دا تہوار جوگیاں نال جڑے ہویا ہے دیوالی دا تہوار بودیاں نال جڑے ہویا ہے سناتنیاں نال جڑے ہویا ہے گرو کے سکھاں نال جڑے ہویا ہے گرمت نال جڑے ہے بڑا ایک سانجھا تہوار ہے اس واسطے اسی اس نو کہہ سکدے ہاں کہ دیش پدر دا راشٹریہ تہوار ہے قومی تہوار ہے بہت وڈا تہوار ہے مختصر میں عرض کراں سہجے سہجے ردھی سدھی دی چمک ڈھلی پین لگ پئی ادھیاتمک سدھی ہے نہیں سی پدارت دی سدھی سی عمر وڈی کر لو اچنچیت کوئی وستواں پراپت کر لو من تھوڑا اکاگر ہووے تے شکتیاں ملدیاں نے من پورن طور تے اکاگر ہو جائے تے پرماتما ملدا ہے انی میں سمجھدا اگر تھوڑا اکاگر ہویا ہے تو پرماتما دے مارگ دے جو کچھ ہے وہ مل جاندہ ہے پرماتما دے مارگ دے کی ہے ردیاں تے سدھیاں تے جڑا مارگ دے بیٹھ جائے اس راہی نو کوئی سیاح نہیں آکھے گا لیکن مارگ بڑا خوبصورت ہوئے رستے دے جڑے اسٹیشن آن وہ بڑے پر رونق ہون تے اتھے بڑے وڈے وڈے بازار لگے ہون تے جیب دے کافی دھن سمپدا ہوئے تے بندے دا رکن نو جی کر جاندہ ہے پرماتما دا مارگ پر رونق اگر کوئی چل پے اگے ردیاں سدھیاں کراماتاں پر مارگ دے کوئی رک جائے وہ سیاح نہیں اس واسطے میرے بادشاہ نے کہہ دیتا ہے سدھ ہوواں سدھ لائی رد آکھاں آؤ گپت پرگٹ ہوئے بیساں لوک راکھے بھاؤ مت دیکھ بھولا ویسرے تیرا چت نہ آوے نہ متا کدھر ردیاں سدھیاں نو ویکھ کے تو بھول جائے تے اتھے رک جائے نہیں اگے چل من تھوڑا اکاگر ہوندا ہے کسے منتر دے وچ ردھی سدھی ملدی ہے اکثر اے یوگی اتھے رکے انج کہہ لو اے مارگ دے پجاری سن پرماتما دے نہیں اے رد سدھ دے پجاری سن ایشور دے نہیں اس واسطے گرو نانک نو جد 22-23 سال دی عمر دے وچ گرو نانک دیو جی مہاراج ملدے نے انہاں نو تے یوگیاں دی عمر کوئی 500 سال دا کوئی 800 وریاں دا کوئی 1200 سال دا پروٹے پیروں تلے آدھے سن کئی دے این لمبی عمر دے کیونکہ سواسا نو روک کے بیٹھتے سن پورا سال تے سواس ہی نہیں چلتے تے سواس ہی تے پونجی ہے تے پونجی تے خرچ ہی نہیں کرتے سن عمر ود جاندی سی گرو نانک نو بالا کر کے بلاندے سن بچہ سب سدھی منے بچاریا کیویں درسن ایو لےوے بالا اے جڑا بچہ ہے تے بچہ کر کے گرو نانک نو بلاندے سن بالا آؤ بالا جی بیٹھ بچہ ہوں 500 سال دی عمر تے 22 سال دی عمر تے آپ ہی بالا ہے پر ہوں عمر ہی صرف ودھا لینی اور ہزار ہزار سال دی کر لینی اگر زندگی دا یہی منورت ہے ساگر دے ہزار ہزار سال دیاں مچھلیاں ہن بھی موجود نے وہ یوگی ہو گئی انہاں نوں کوئی پرم آنند دی پراپتی ہو گئی عمر درختاں دی بھی بہت وڈی ہے 2500 سال دا کھڑا ہے درخت بودھ گیا دے چ جہے تھلے بیٹھ کے مہاتما بدھ نے تپسیا کیتی سی جتھے اس نو گیان ہویا سی وہ درخت موجود ہے 2500 سال پرانا بابے دی بیر موجود ہے سلطان پور وچ پچھلے سال جب میں درشن کرن گیا تے خون ٹپک رہا سی تے میں گرنتھی صاحب تو پچھے تے خون لگتا ہے تے میں اس طرح کدی درختوں تو ٹپکتا ہویا نہیں دیکھے اج تک نہیں دیکھے میرے خیال سنت بابا کرتار سنگھ جی بھی ہے گئے سن تے میں ستے سدھ انہاں تو بھی پوچھیا سی جتھے تک مینوں یاد ہے میں کہتے خون ہے بالکل خون ہے تے مینوں کہن لگے ہاں ڈاکٹر نے ٹیسٹ کیتا ہے خون ہے بالکل لیبورٹری دے چلے جا کے وہ پوری پڑچول کیتی ہے خون ہے بیری دے چوں خون کچھ درخت پرم پرکھا نال جڑے ہوئے نے بوڑھ مہاتما بدھ نال جڑے ہوئے ہیں ککر کریں یہ شری کرشن نال جڑے ہوئے ہیں کدی بور مطالعہ کر کے ویکھنا اے جڑا پپل ہے کچھ دیوی دیوتاواں نال سمبندت رکھتا ہے بیریاں گرو گھر نال جڑی ہوئی ہیں بابے بڈھے دی بیر دکھ بنجنی بیر لاچی بیر سلطان پور دیا گردوارا بابا بیر صاحب گردوارا بیر صاحب بیلیاں دا کوئی گرو اتہاس نال گرو گھر نال بہت لمبا چوڑا سمبند ہے اور اسی طریقے نال میں ہور بھی کچھ درخت دیکھے نے جو دنیا دے باہر دے مہاپرشاں نال سمبندت نے انہاں دا پچھوکڑ کی ہے کسے وقت ایت میں پھر عرض کراں لیکن ایت میں عرض کراں بنسپتی دے جند جان ہے بنسپتی دکھ سکھ محسوس کر دی ہے یہ صرف موسم دا ہی اثر نہیں منکھ دے وچاراں دا بھی اثر ہے ماحول دا بھی اثر ہے تے مینوں اتھوں دے گرنتھی سنگھ نے دسیا سی سن 47 دے اس بیری دے خون نکلیا سی بڑا نکلیا سی تے بڑی کٹا وڈی ہوئی انہاں دن کدھر ریلوے فاٹک ریلوے کراسنگ 35-40 سنگھ جڑے مارے گئے سن انہاں دن تے خون نکل رہا سی تے کل مینوں کسے سجن نے دسیا وہ پھر نکلتا پیا تے او کاغذ دے اس خون تبے لوا کے نا مینوں آ کے دکھایا وہ پھر کافی نکلے سنکیت نے اشارے نے کئی دفعہ منک نہیں سمجھ سکتا درخت سمجھ جاندے بنسپتی سمجھ دی بنسپتی نو بودھ ہو جاندہ ہے بنسپتی نو جو ہے پتہ چل جاندہ ہے خیر گل لمکائیے نا مختصر عرض کریے لمبی عمر مہان عمر انہ یوگیاں نے تے کر لئی لیکن پرم آنند نہیں سی پرم رس نہیں سی سہجے سہجے اے لہر ڈلی پئی جویں مریادا پرشوتم دی لہر بھارت دے ڈلی پی گئی لیلا پرشوتم دی لہر کریبن کریبن مٹ گئی ہوں کسے نو دوراچار چنگا نہیں لگتا پارلیمنٹ دے وچ وی جو ہے آواز اٹھ چکی ہے دیوداسیاں دی پرتھا ختم ہونی چاہیے یہ مندراں دے وچ نہیں چاہیے نچدی ہوئی ہیں ٹپدی ہوئی ہیں یہ تے ویسواواں نے اور اس طریقے نال مندر بد اخلاقی دے اکھاڑے بن جاندے نے اور پجاری بھرشٹ ہو جاندے یہ طور طریقے چلے نے پارلیمنٹ دے وچ آواز اٹھی ہے تو وہ لیلا پرشوتم دی لہر بھی ٹھنڈی پی گئی مہاتما بدھ دی لہر بھی مٹ گئی وہ مٹن دے ہور کارنا دے چوں ایک اے بھی کارن سی کہ اس لہر دی حفاظت کرن لئی بودیاں کول کچھ بھی نہیں سی تلوار دے دھنیاں نے شستراں دے دھرنیاں نے بھی انہاں نوں ماریا تے انہاں دے اپنے ڈیم تے پکھنڈ نے بھی ماریا لہر مٹھی پی گئی یوگیاں دی لہر چلی بڑے وڈے پدر تے چلی راجے مہاراجے بھی لپیٹ دے چاہے عام پرجا بھی لپیٹ دے چاہی لیکن اے بھی ٹھنڈی پی گئی کیونکہ بندے نو نری سدھی نہیں چل دی بندے نو چاہی دی اے پرماتما دی صفت و صلاح تے پرم آنند سما دی صرف عمر لمبی کر لینا اے تے کوئی میں نے نہیں رکھدا تے کرامات ہے کہ مہاراج کہنے سا سدھ سا کرامات ہے اچنت کرے جس دات اچن چیت اجڑیاں داتاں دے رہے بس ایک کرامات ہے اور کی چاہیے پون وگ رہی ہے سورج دی روشنی پہ ملتی ہے وگتے ہوئے دریاواں چ جل پیا ملتا ہے رزق پیا ملتا ہے کرامات نہیں تے اور کی تینوں بچے مل گئے پتنی مل گئی پتی مل گیا پھرا مل گئے سنبندی مل گئے داتاں اے کرامات نہیں تے اور کی اور تینوں کیڑی کرامات چاہیے ایک ایک چیز اتنے کرامات ہے ایک ایک دات دا اتنے کوئی جو ہے مل نہیں سا سدھ سا کرامات ہے اچنت کرے جس دا جیڑی وستو وہ داتا اچن چیت جھولی چ پا دے بس ایک کرامات ہے اور کوئی کرامات نہیں مختصر عرض کراں لمکاواں یوگیاں دی لہر ٹھنڈی پی گئی انہاں کراماتاں وچ پہلے لوکی پھسے رہے پر دیکھیا کرتے تو دوراں کرت نال جڑ گئے پدارتھ نال جڑ گئے پرماتما تے دور پدارتھاں دے سکھاں نال جڑ گئے سمادھی دا پرم آنند تے دور یوگ مت دی لہر بھی ٹھنڈی پی گئی اس دیش دے چ بھگتی دی لہر چلی تے اس لہر دے بانی سن بھگت کبیر اور مہاراشٹر دے سن سنت تکارام نام دیو پوربی بھارت دے کبیر نے بیڑا چکیا دکشن بھارت دے نام دیو نے بھارت دے کونے کونے دے بھگت پیدا ہوئے بھگتاں دی باقاعدہ ایک لہر چلی اس لہر دی لپیٹ دے کریبن کریبن ادھی تو زیادہ دنیا اس دیش دی آ گئی لوکاں دا بھگتی بھاؤ دے وشواس ہو گیا چھڈو یوگیاں دے کرم کانڈ چھڈو مہاتما بدھ دی سادھنا چھڈو او لیلا پرشوتم دی راس لیلا چھڑو شری رام دی او پوری مریادا جہد دکھ ہی دکھ ہے. بھگتی بھاونا نال بھگتی کرو, گیت گاؤ. پر میں عرض کراں اے لہر بھی ٹھنڈی پئی, اس دے ٹھنڈے آن دے دو کارن. ایک تے بھگتی دی لہر دے 99% او بھگت آئے جنہاں نوں اس دیش دا براہمنی سماج تے براہمنا دے دتے ہوئے سنسکار شودر کہندے سن. تو سورن جاتی دے جڑے لوگ سن اچے, وہ انہاں دے قدماں وچ بیٹھن تو انکاری ہو گئے. اس واسطے جتنے جلاہے سن وہ تے کبیر دے آلے دوالے کٹھے ہو گئے, باقی نہیں. جتنے نائی سن وہ سین دے آلے دوالے کٹھے ہو گئے, باقی نہیں. جتنے چمار سن انہاں نے رویداس نوں سنت تے گرو کر کے من لیا, باقی اس دے آلے دوالے نہ آ سکے. جتنے چھیمبے سن وہ نام دیو دے آلے دوالے کھڑے ہو گئے. میں تھے چنڈی گڑھ دیکھے ایک نام دیو بھون تے بیٹھے سارے گرو کے سکھ سن. میں کہ گل کی ہے, کہنے لگے یہ چھیمبے سن پیچھے کپڑے چھمبے ہوندے سن تو انہوں نے ہوں نام دیو بھون بنا لیا, گردوارے کی تھان تے نام دیو بھون. ساؤتھ ہال یو کے وچ میں دیکھیا انہوں نے گردوارا گرو روی داس کر کے بنا, پرکاش گرو گرنتھ صاحب کا گردوارا گرو روی داس. میں کہ اس نام کی کس طرح لوڑ پی گئی, کہنے لگے سارے چمار. میں کہ اتنے بھی آ کے جی چماری کا لقب جڑیا یہاں کے نام ہٹ نہیں سکے, دتے براہمنوں کے سنسکار نہیں مٹے موجود. اور یہ سنسکار اتنے پربل سن کہ صرف جلاہے ہی کبیر دے آلے دوالے کٹھے ہوئے, باقی نہیں. باقی آئے تو دور دور رہے, نیڑے نہیں ہوئے, نیڑے جلاہے ہوئے. رویداس دے دور ہی رہے براہمن کھتری ویش, نیڑے گئے تو چمار گئے. گستاخی معاف. اے بھگت اے لہر ایک تے ناکام ہوئی اس کارن کر کے کہ دیش دیاں سرن جاتیاں انہاں دے نیڑے نہ آئیاں, انہاں تو آتمک آنند دیاں لہراں نہ پراپت کیتیاں. تے دوجا بھگتی بڑی پربل سی, شکتی نہیں سی. اندرونی طاقت سی, بیرونی نہیں سی. تو جیسے بودھی مٹ گئے بھگتی دی لہر بھی ٹھنڈی پئی. ادھر بھگتاں دی لہر ٹھنڈی پئی تے اکال پورخ رحمت دے گھر دے چاہ کے اس روح زمین دے گرو نانک نو بھیجتے ہیں, انہوں نے سکھی دی لہر چلائی. مریادا پرشوتم دی لہر, لیلا پرشوتم دی لہر, اور بودھیاں دی لہر, جوگیاں دی لہر, بھگتاں دی لہر تو بعد اس دیش دے لہر چلی سکھی دی. جگن ناتھ پوری تو بھی لوکی آؤندے سن, بدر تو بھی لوکی آؤندے سن. گرو نانک گرو گوبند سنگھ جی مہاراج دا اتنا پرتاپ, دیش دے کونے کونے تو ستگر دے چرنا شردالو پہنچتے سن. آسام بنگال بنگلہ دیش دے چی گرو تیگ بہادر صاحب جی مہاراج دے استھان رہ گئے نے. بنگال تک سی گرو کی سکھی, بدر کرناٹکا کتھے تک سی سکھی, نانک جھیرا موجود ہے اور اتھوں دے سکھ اتھے آؤندے سن. سارا ہندوستان سکھی دی لپیٹ دے چایا. تو ہوں میں دو شبد کہنا, وہ بھاوے تھوں نہ چنگے لگن, وہ گل وکری. کہنے کا تو مینو حق ہے نا, یہ گل وکری ہے. کوئی سہمت ہوئے نہ سہمت ہوئے, گرو نے کھل پہ دیتی ہر ایک. مریادا پرشوتم دی لہر اس دیش دے مر چکی ہے, اور اتوں ہی غلط ثابت ہو جاتی ہے. اگر ہوں کوئی پڑوسی لاچن لا دے تو کوئی اپنی پتنی نو گھروں کڈن نو راضی نہیں ہے. ٹھیک ہے, تو دھوبی دے کہنے تے کڈ سکدا ہے, اسی یہ انرتھ نہیں کر سکتے. تو ایک براہمن دی سفارش دے نال اور وہ دی فریاد دے نال شمبوک نو پھانسی تے چاڑھ سکتا ہے, موجودہ ودھان نہیں چاڑھتا. رام راج نو کس طرح لاگو کرو گے؟ وہ لہراں ختم, کرشن دیا لہراں ختم مٹ گئیاں, یوگیاں دیا اور بودھیاں دی لہراں ختم مٹ گئیاں, نہیں پن پئیاں. اور بھگتاں دی لہر جڑی سی گستاخی معاف, وہ بھی قریباً قریباً سمچے دیش دے نیست و نابود. جلاہے بہت نے, انہ جلاہیاں دے ہوں تھانوں کبیر دی روح نہیں ملے گی. چھیمبے بہت نے, انہ دے ہوں تھانوں کوئی نام دے اُتے درشن نہیں آن گے. چوک دے گنڈن والے جتیاں چمار بہتے نے, پر تسی آکھو کوئی رویداس دی جھلک ملے نہیں, اے گل نہیں. ہجامتاں کردے نائی بتھیرے ملن گے, پر تسی آکھو ہن اِتے کوئی سین بیٹھا ہوئے نہیں, اے گل نہیں. لہر ٹھنڈی پی گئی, ختم ہو گئی, بالکل ختم ہو گئی, سکھی دی لہر چلی. پر ہن میں آکھاں اے لہر مٹی تے نہیں, और मिट भी नहीं सकती। कारण इस लहर नूं सुरजीत रखण लई गुरुआं ने अपना खून डोलिया, निरव जबानी बोल नहीं बोले, पर ए लहर ठंडी पई है, मरी नहीं ठंडी पई है।

0: सोचा जा सके, क्योंकि बाहरों मैल लगी, पर जे मत नू मैल लग जाए, जे विचारा नू मैल लग जाए, मनुख दे विचार मैले हो जाए, ता विचार ता बाहर नहीं अंदर रहंदे, बाहरला पानी अंदरली चीज नू तोड़ नहीं सकता। जे विचारा नू मैल लग जाए ता विचार अंदर रहंदे ने, ते अंदर विचार ही जा सकते ने, इसलिए जे विचारा नू धोना होवे ता विचारा नाल ही धोता जा सकता। जे अंदरले विचारा नू मैल लग जाए ता जरूर पाएगी विचारा दी, क्योंकि विचार ही विचार तक पुज सकते ने। हजूर कहंदे ने जे तेरा मन मैला हो जाए, ते मन मैले दे कारण मत मैली हो जाए, ते मत मैली दे कारण विचार मैले हो जाएंगे। तेरे लिए जरूरी है तू गुरु दे विचारां दी छो दे, क्योंकि विचार ही विचारां नू पवित्र कर सकते ने, पर जरूरी है छो दे। तन नू धोण लई भी तां पानी दी छो देनी पैंदी है ना। जे आखीए पानी दा टब बाथरूम विच पिया रहे ते असी बेडरूम विच पै पै साफ हो जाइए, ऐसा तो नहीं हो सकता। तन नू धोण लई भी तां पानी दे नेड़े होना पैगा, पानी दी लपेट विच आउणा पैगा, पानी दी छो लैनी पैगी। पानी दी दूरी नाल तन साफ नहीं हुंदा, बल्कि हजूर ने तो बाणी विच इक थां ते फरमाया, कहंदे ने
1: तिखा तिहाया क्यों लड़े, तिखा तिहाया क्यों लड़े, जा सर पीतर पाल।
0: प्यासे दी प्यास नहीं बुझ सकती, जे नदी दे ते प्यासे दे दरमियान विच कोई दीवार होवे, उन्नू पानी दा बुक भर के होठां राही मुंह राही अंदर निकलना पएगा, प्यास तां बुझेगी, छो लेनी पएगी। ते जे बाहरले पानी दी तन नू जरूरत है छो लैण दी, तां साफ हुंदा है, तां अंदरले विचारां नू भी विचारां दी छो दी लोड़। इत्थों तक विचार पहुंचाने ने, विचार दूर पै रहन बाणी दे, शब्द की बाणी की श्री गुरु ग्रंथ साहिब की गुरु दे पवित्र साफ सुथरे विचार। जे तेरे विचार मैले हो जान तां विचारां नू विचार ही साफ कर सकते ने, पर एक शर्त ते भी गुरु दे विचार तेरे अंदर जाके तेरे विचारां नू छोण। ऐसा ना होवे भी तू आखे गुरुद्वारे अखंड पाठ रखा दें, पैसे भेज दें, रुपए पहुंच जान, ग्रंथी सिंह गुरुद्वारे अखंड पाठ कर देवे ते तेरे विचार घर बैठे पवित्र हो जाए।
2: वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। बिहागड़े की वार दे चों अज पावन पवित्र हुक्मनामा आया है, ते ए वार साहिब गुरु रामदास जी महाराज की उच्चारण की हुई है। इस वार नाल जिहड़े सलोक सम्मिलित ने ओ गुरु अमरदास जी महाराज दे ने ते गुरु अर्जन देव जी दे ने। इत्थों एक गल स्पष्ट हो जाती है कि वार दे सिर्फ पौड़ियां ही सन, वार दी बाणी सिर्फ पौड़ियां दी बाणी है। श्लोक बाद दे गुरु अर्जन देव जी महाराज ने जोड़े ने। इस वार दे ते बहुत वड्डा सबूत मिल जाता है। जे कह दईए सारी वार गुरु रामदास जी महाराज दी है, श्लोक भी जैसे ऊपर हैडिंग है बिहागड़े की वार महला चौथा, तो हुण सारी वार गुरु रामदास जी दी नहीं, क्योंकि थल्ले आ जांदा श्लोक महला तीजा, फिर आ जांदा श्लोक महला पंजवां, अगे पंजवें महले दे भी श्लोक ने इस वार दे च। तो गुरु रामदास जी महाराज तो पहले दे ते बाद दी पातशाहियां दे श्लोकां दा होना इस गल दा सबूत है कि वार शुद्ध रूप दे सिर्फ पौड़ियां ही है। पौड़ियां दे नाल सलोक बाद दे च जोड़े गए ने। जैसे आसा दीवार इहदे च वी तुहानू दूजे पातशाह दे सलोक मिलणगे, पहले पातशाह दे मिलणगे। मुख्तलिफ जितनियां वारां ने उहदे च कई कई पातशाहियां दे सलोक मिलणगे, पर वार असल दे जद पौड़ियां दे रूप विच आए तां उह इक पातशाह दी उचारण कीती हुई है। इस दियां पौड़ियां सारी दियां सारियां गुरु रामदास जी महाराज दियां उचारण कीतियां हुई ने। जिहड़े जिहड़े सलोक वारां दियां पौड़ियां नाल सुमेल खा सकदे सन गुरु अर्जन देव जी महाराज ने जोड़ दिते, पर जिहड़े सलोक मेल नहीं खा सकदे सन उहनां नूं गुरु ग्रंथ साहिब जी महाराज दे अखीर दे च दर्ज कीता गया ते उस बाणी दा नां रखिया गया सलोक वारां तो वधीक। इथों गल स्पष्ट हो गई भी इह उह सलोक ने जो वारां दे च नहीं समा सके, वारां दे चों बच गए। तो इह पहले पातशाह दे तीजे चौथे पंजवें पातशाह दे सलोक तुहानूं बाद दे च मिलणगे गुरु ग्रंथ साहिब जी महाराज दे अखीर दे च। तो पौड़ी गुरु रामदास जी महाराज दी है, इहदे नाल सलोक है गुरु अमरदास जी महाराज दे ने, ते वारां दी इह जिहड़ी काव्य रचना है इहदी प्रधानता भी सिर्फ पंजाब दे च रही है। वारां दी जिहड़ी काव्य कला है भारत दे होर मुख्तलिफ सूबियां दे च देखण नूं नहीं मिलदी। ਇਹ ਗੱਲ ਵੱਖਰੀ ਹੈ ਕਿ ਕੁਮਾਈਓ ਦੀਆਂ ਪਹਾੜੀਆਂ ਵਿੱਚ ਇੱਕ ਚਾਚਰੀ ਛੰਦ ਗਾਇਆ ਜਾਂਦਾ ਹੈ ਜੋ ਬਕਾਇਦਾ ਜਾਪ ਸਾਹਿਬ ਦੇ ਵਿੱਚ ਹੈ। ਭੁਜੰਗ ਪ੍ਰਿਆਦ ਛੰਦ ਸਾਹਿਤਕ ਰਚਨਾਵਾਂ ਵਿੱਚ ਮਿਲਦਾ ਹੈ ਤੇ ਸੰਗੀਤ ਦੀ ਦੁਨੀਆਂ ਵਿੱਚ ਉਸ ਦੀ ਚਰਚਾ ਹੈ, ਪਰ ਇਹ ਜਿਹੜੀ ਵਾਰਾਂ ਦੀ ਕਾਵਿ ਰਚਨਾ ਹੈ ਇਹ ਕੇਵਲ ਪੰਜਾਬ ਤੇ ਇੰਝ ਕਹਿ ਲਓ ਪੰਜਾਬੀ ਕਵੀਆਂ ਦੀ ਪ੍ਰਾਚੀਨ ਦੇਣ ਹੈ। और आप सुन के हैरान हो जाओगे इत्थे वार दे अर्थ इन्ने ही ने कि जंगी तरज दे उते उचारण कीती होई बाणी। लवज ते वार इंग्लिश दा है, पर इत्थे भी वार दा मतलब है जंग। मेल खा गए अरबी दे च, फारसी दे च पाक लवज है और उहदे अर्थ बनदे ने पवित्र, पाक, साफ सुथरा। पर संस्कृत दे च भी पाक लवज है ते पाक लवज दा मतलब है भोजन, प्रसाद, पाक साल रसोई जिथे भोजन बनाया जांदा है। पाक भोजन ते पाक लवज जे फारसी दा होवे, उर्दू दा, अरबी दा, ते दा अर्थ है साफ सुथरा। शब्द इक्को है, अर्थ बदल जांदे ने, अर्थां दे च बहुत वड्डा भेद पै जांदा है। मैं गुरु ग्रंथ साहिब जी महाराज दे चों इस तरह दे सैकड़े शब्द नोट कीते ने। अगर तुसी पर्शियन नूं सामने रख के उस शब्द दे अर्थ करोगे तां अर्थ कुछ होर बणदे ने, जे संस्कृत नूं सामने रख के करोगे ते अर्थ कुछ होर बणदे ने। करम, हुण करम शब्द संस्कृत दा है, इस देश दा है, इहदे अर्थ हो गए कम। पर कर्म शब्द परिशियन दा भी है, इहदे अर्थ ने बख्शिश, फलाने ते खुदा दा कर्म हो गए, बख्शिश, रहमत। तो वार इह जिहड़ा शब्द है इह फारसी अरबी नाल नहीं बल्कि अंग्रेजी नाल मेल खा गया है। जैसे कि तू मेरा गुर हाई, तू मेरा वड्डा गुरु है, महान गुरु है। मैं तो हैरान हो जाना कई लफ्ज इस तरह सुभावत ही मेल खा गए ने, सुथे सिद्ध मेल खा गए ने। पर वो शब्द जिस बोली का होगा उहदे च उसके अर्थ करोगे ता ही सही स्पष्टीकरण हो सकेगा, वरना नहीं, वरना अर्थां का अनर्थ होगा। तो जंगी तर्ज दे उते गुरबाणी जिहड़े कई कहिंदे ना कि जंगी तरज दे गीत ते बाद दे छेवें पातशाह दी देन ने, پر میں عرض کراں اے واراں گرو ارجن دیو جی نے چڑھائیاں نے، اے جنگی طرز ہے، اس بانی نو جنگی طرز دے تے گائن کرنا ہے۔ یہ گل وکھری ہے کہ اے دھنا اجوکے کسے حد تک راگی سنگاں نو بھل گئی نے، کیونکہ دھنا بھی ستگر نے چاڑ دیتی نو، جنگی طرز دی دھن کی ہونی چاہیے۔ تو مہاراج نے لکھا ہے ٹنڈے اسرا جے کی دھنی، دھن او گائن کرو جڑی ٹنڈے اسراج دی دھن ہے، للا بہلیما کی دھنی گاونی، چندرہاڑا سوئیاں کی دھنی۔ یہ دھن نو دھنا چڑی ہوئی نے، تے نو دیا نو دھنا جنگی ترس دیا نے۔ بہت پرانی گل ہے، بھائی کلیان سنگھ جی بیٹھے نے تے لکھنؤ دے ایک سجن سنگیت دے اتے بہت وڈا گرنتھ لکھ رہا سی، وہ میرے کو لایا تے کہن لگا میں بھارت دے مختلف پہلوان دے فرقیاں دے جو سنگیت دی پرتھا ہے یہ کھوج کر رہے ہیں، تے اے گرو گھر دے جڑی سنگیت دی پرتھا ہے یہ میں جانکاری لینی ہے تھوڑی، تے میرے کو لائے سن، میں انہوں نے کہہ دیتا سی میں سنگیت دا تھوڑا بہت ادھیئن ضرور کیتا ہے پر باریکیاں میں تینوں نہیں دس سکاں گا۔ مینوں کہن لگا سنگیت دیاں باریکیاں مینوں نہیں چاہی دیاں، سنگیت دی جڑی شیلی ہے، سنگیت دی جڑی اوپرلی روپ ریکھا ہے، میں تے صرف اس دی جانکاری لینی ہے۔ تے میں اس نوں کہہ دیتا کہ اتنے راگ نے گرو گرنتھ صاحب جی مہاراج دے وچ، ایہدے وچ پڑتالاں وی ہیگیاں نے، تال بدل بدل کے گائن کرنا اور کافی نے۔ پھر اس تو علاوہ خاص گل جڑی دیکھن دے چاہے او نے چڑیاں ہویاں نو دھنا، اینا نو تو نو دچ مینو چنگی طرح یاد ہے، اس نے بڑی دلچسپی لئی، ٹنڈے اسرا جے کی دھنی، چندرہاڑا سوئیاں کی دھنی، للا بہلیما کی دھنی، موسے کی وار کی دھنی، یہ دے اس نے بڑی دلچسپی لئی سی۔ اور میں حیران ہویا جد سال بعد چھپ کے اس دی کتاب آئی نا، تے سانو تے نہ پتا چل سکے نا نو دھنا دی واسطوک روپ ریکھا کی، انہیں روپ ریکھا بھی لکھ دیتی سی، انہیں اپنے ڈھنگ نال کھوج کیتی، بڑی محنت کیتی، ایک ایک دے کول گیا۔ یہ گل وکھری ہے کہ اے نو دھنا میں اج سکھ جگت دے کسے حد تک انہاں دی روپ ریکھا کھو گئی ہے، یہ سانو ورثہ ہوں سنبھال کے رکھنا پائے گا۔ اینی میں عرض کر دیاں، ٹھیک ہے ریفرنس لائبریری تے تباہ ہو گئی، جو ساڈی قوم دی بہت قیمتی ساہتک وراثت سی، اسی سنگیت دی وراثت نو بھی سنبھال کے رکھنا ہے۔ پرانے گائک جنہاں نو گرمت سنگیت دا بودھ ہوے، انہاں دیاں آوازاں، انہاں دے او گائن کرن دے طور طریقے جڑے پراتن نے، انہاں نو کسے طریقے نال ٹیپ کر کے ریکارڈ کر کے رکھنا ہے۔ اس رنگ دی وی ہن لائبریری سانو بنانی پے گی، اور اے وی نواں اتہاس لکھن لگیاں اجے میں سمجھدا موجودہ دور دے تے کھوجیاں نو بڑا وقت لگے گا، کتنے گھر اجڑے نے، کتنے بچے یتیم ہوئے نے، کتنی ابلاواں دی عصمت لٹی گئی ہے، کتنے سواگنا دے سواگ لٹے گئے نے، یہ اجے نویں سروں لسٹ بنے گی، یہ تے اجے نویں سروں چھان بین کرنی پے گی، اجے تے پورا پتا ہے ہی نہیں، اجے تے گل اکا دکا پتا چلتا، ادھر اے واردات ہو گئی، فلانے دے گھر اے ہویا، فلانے نال اے ہویا، فلانے نال اے ہویا۔ تو یہ ساری وراثت سانو سنبھال کے رکھنی پے گی، کھوج کرنی پے گی، اور نویں سروں اس پاسے جو ہے چلنا پے گا، محنت کرنی پے گی۔ اور میں یہ بھی عرض کراں اگر یہ محنت کیتی تے گرو گرنتھ صاحب جی مہاراج دی بانی دا اسی صحیح ڈھنگ نال پرچار پرسار کیتا، تا اس دیش دے وچ اجے بھی بہت سارے ایسے نے جو گرو گرنتھ صاحب نال جڑنا چاہندے نے۔ میں مہاراشٹر ਇਧਰ ਛੱਤੀਸਗੜ੍ਹ ਦਾ ਇਲਾਕਾ ਜਿਹੜਾ ਰਾਏਪੁਰ ਦਾ ਘੁੰਮ ਕੇ ਆਇਆ ਤੇ ਛੱਤੀਸਗੜ੍ਹ ਦੇ ਇਲਾਕੇ ਵਿਚ ਕੋਈ ਗਾਲਬਨ 96 ਲੱਖ ਦੇ ਕਰੀਬ ਸਤਨਾਮੀ ਰਹਿੰਦੇ ਨੇ ਤੇ ਉਹਨਾਂ ਦੇ ਮੁਖੀ ਮੇਰੇ ਕੋਲ ਆਏ ਤੇ ਉਥੋਂ ਦੇ ਨਾਲ ਇੱਕ ਦੋ ਸਿੰਘਾਂ ਨੂੰ ਵੀ ਨਾਲ ਲੈ ਕੇ ਆਏ ਉਹ ਕਹਿਣ ਲੱਗੇ ਸੀ ਸਾਰੇ ਸਿੰਘ ਸੱਜਣ ਨੂੰ ਤਿਆਰ ਆ 96 ਲੱਖ ਦੇ ਕਰੀਬ ਨੇ ਇਸ ਵਕਤ ਜਿਹਦੇ ਚ ਕੋਈ 70-80 ਦੇ ਕਰੀਬ ਜਿਹੜੇ ਸਿੰਘ ਸੱਜੇ ਨੇ ਉਹਦੇ ਚ ਡਾਕਟਰ ਨੇ ਇੰਜੀਨੀਅਰ ਨੇ ਤੇ ਮੈਂ ਉਹਨਾਂ ਕੋਲ ਸੋਧੇ ਸਿੱਧ ਆਪਣੀ ਤਰਕ ਬੁੱਧੀ ਕਰਕੇ ਪੁੱਛ ਲਿਆ ਤੁਹਾਡੇ ਅੰਦਰ ਸਿੱਖ ਹੋਣ ਦਾ ਜਿਹੜਾ ਜਜ਼ਬਾ ਪੈਦਾ ਹੋਇਆ ਹੈ ਇਹ ਤੁਸੀਂ ਕੋਈ ਬਾਣੀ ਸੁਣੀ ਹੈ ਕੋਈ ਸ਼ਬਦ ਗੁਰੂ ਦਾ ਸੁਣਿਆ ਹੈ ਕੋਈ ਗੁਰੂ ਘਰ ਦਾ ਇਤਿਹਾਸ ਪੜ੍ਹ ਕੇ ਚੋਟ ਲੱਗੀ ਹੈ ਕਹਿਣ ਲੱਗੇ ਨਹੀਂ ਅਸੀਂ ਬ੍ਰਾਹਮਣਾਂ ਦੇ ਸਤਾਏ ਹੋਇਆਂ ਸਾਨੂੰ ਸ਼ੂਦਰ ਸਮਝਦੇ ਨੇ ਇੰਨੇ ਸਾਨੂੰ ਅਜੇ ਗੁਰੂ ਘਰ ਦਾ ਤੇ ਨਹੀਂ ਪਤਾ ਲੇਕਿਨ ਇਤਨਾ ਪਤਾ ਹੈ ਕਿ ਗੁਰੂ ਘਰ ਦੇ ਸ਼ੂਦਰ ਨਹੀਂ ਆਖਿਆ ਜਾਂਦਾ ਕਿਸੇ ਨੂੰ ਅਸੀਂ ਸਿੱਖ ਬਣਨਾ ਔਰ ਇਸੇ ਤਰੀਕੇ ਨਾਲ ਮਹਾਰਾਸ਼ਟਰ ਵਿੱਚ ਬਣ ਜਾ ਰਹੇ ਨੇ ਸਿਕਲੀ ਗਰ ਨੇ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ ਅਗਰ 40 ਸਾਲ ਦੇ ਚ ਅਸੀਂ ਸਹੀ ਢੰਗ ਨਾਲ ਪ੍ਰਚਾਰ ਕਰਦੇ ਦੇਸ਼ ਦੀ ਅੱਧੀ ਆਬਾਦੀ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਖਾਲਸੇ ਹੋਣੇ ਸਨ ਇਤਨੀ ਮੈਂ ਅਰਜ਼ ਕਰਦੇ ਜ਼ਿੰਮੇਵਾਰੀ ਹੈ ਹੁਣ ਉਹਨਾਂ ਦੇ ਉੱਤੇ ਜਿਨ੍ਹਾਂ ਨੇ ਇਹ ਪ੍ਰਚਾਰ ਹੋਣ ਨਹੀਂ ਦਿੱਤਾ ਕੀਤਾ ਨਹੀਂ ਉਹਨਾਂ ਦੇ ਉੱਤੇ ਜੋ ਗੁਰਦੁਆਰਿਆਂ ਦੇ ਮੁਖੀ ਹੋ ਕੇ ਤੇ ਖਿਮਾ ਕਰਨੀ ਦਸਤਕ ਖੜਕਾਉਂਦੇ ਰਹੇ ਪਾਰਲੀਮੈਂਟ ਦੇ ਗੁਰਦੁਆਰਿਆਂ ਦਾ ਧਿਆਨ ਹੀ ਨਹੀਂ ਦਿੱਤਾ ਖਿਆਲ ਹੀ ਨਹੀਂ ਕੀਤਾ ਇਸ ਪਾਸੇ ਮਿਹਨਤ ਹੀ ਨਹੀਂ ਕੀਤੀ ਇਸ ਪਾਸੇ ਸਮਾਂ ਹੀ ਨਹੀਂ ਕੱਢਿਆ ਇਸ ਦੇਸ਼ ਵਿਚ ਅਜੇ ਵੀ ਬਹੁਤ ਸਾਰੀ ਧਰਤੀ ਪਈ ਹੈ ਅਸੀਂ ਇਸ ਰੰਗ ਦਾ ਕੰਮ ਕਰ ਸਕਦੇ ਹਾਂ ਬਹੁਤ ਵੱਡੇ ਪੱਧਰ ਤੇ ਕੰਮ ਕਰ ਸਕਦੇ ਹਾਂ ਮੇਰੀ ਨਿਗਾਹ ਚ ਵੀ ਇਹ ਸਤਨਾਮੀ ਨਹੀਂ ਸਨ ਅੱਧ ਕੀ ਹੋਏ ਕਿਉਂਕਿ ਮੈਂ ਪਿੰਡ ਪਿੰਡ ਗਿਆ ਇਧਰ ਮੱਧ ਭਾਰਤ ਦੇ ਇਲਾਕੇ ਚ ਇਹਨਾਂ 3-4 ਮਹੀਨਿਆਂ ਦੇ ਚ ਉਤਸ਼ਾਹ ਮੇਰਾ ਬਹੁਤ ਵਧਿਆ ਤੇ ਮੈਨੂੰ ਹੈਰਾਨਗੀ ਵੀ ਹੋਈ ਇਹ ਲੋਕ ਵਿਚਾਰੇ ਛੋਟੀ ਬਹੁਤੀ ਖੇਤੀਬਾੜੀ ਦਾ ਕੰਮ ਕਰਦੇ ਸਨ ਤੇ ਸਿਰ ਦੇ ਉੱਤੇ 2-2 ਗਜ਼ ਦੇ ਨਿੱਕੇ ਨਿੱਕੇ ਦਸਤਾਰੇ ਸਜਾਏ ਹੋਏ 2-3 ਸਿੰਘ ਮੈਨੂੰ ਜਿਹੜੇ ਨਾਲ ਸਨ ਉਹਨਾਂ ਕੋਲ ਮੈਂ ਸੁੱਤੇ ਸਿੱਧ ਪੁੱਛਿਆ ਇਹਨਾਂ ਨੂੰ ਕੋਲ ਪੱਗਾਂ ਨਹੀਂ ਨੇ ਕਹਿਣ ਲੱਗੇ ਇਹ ਪੱਗ ਲੈਣ ਦੀ ਸਮਰੱਥਾ ਨਹੀਂ ਰੱਖਦੇ ਬੜੀ ਮੁਸ਼ਕਿਲ ਨਾਲ ਆਪਣੀ ਉਪਜੀਵਿਕਾ ਚਲਾਉਂਦੇ ਨੇ ਪਿੰਡਾਂ ਵਿੱਚ ਥੋੜ੍ਹੇ ਨੇ ਜਿਹੜੇ ਸੰਪੰਨ ਨੇ ਉਹ ਕਰ ਲੈਂਦੇ ਤੇ ਫਿਰ ਮੇਰੇ ਮਨ 'ਚ ਖਿਆਲ ਪੈਦਾ ਹੋਏ ਤੇ ਲੰਬੇ ਤੌਰ ਤਰੀਕੇ ਨਾਲ ਸਿਲਸਿਲਾ ਚਲਾਉਣਾ ਪਏਗਾ 5 ਕਕਾਰ ਲੱਖਾਂ ਦੀ ਤਾਦਾਦ ਵਿੱਚ ਦਸਤਾਰਾਂ ਚਾਹੀਦੀਆਂ ਨੇ ਸਿੰਘ ਸੱਜਣ ਨੂੰ ਤਿਆਰ ਗੁਰਦੁਆਰੇ ਉੱਥੇ ਕੋਈ ਬਣਾਏ ਹੁਣ ਹਰ ਥਾਂ ਤੇ ਗੁਰਦੁਆਰੇ ਤੇ ਸੋਨਾ ਲਾਣਾ ਸੰਗਮਰਮਰ ਲਾਣਾ ਮੈਨੂੰ ਤਾਂ ਨਹੀਂ ਚੰਗਾ ਲੱਗਦਾ ਭਾਵੇਂ ਤੁਸੀਂ ਔਖੇ ਹੋਵੋ ਉਹ ਗੱਲ ਵੱਖਰੀ ਹੈ ਹੁਣ ਉਹਨਾਂ ਪਿੰਡਾਂ ਛੋਟੇ ਛੋਟੇ ਗੁਰਦੁਆਰੇ ਬਣਾਓ ਹੁਣ ਜੀਵਦੇ ਜਾਗਦੇ ਸਿੱਖੀ ਦੇ ਮੰਦਰ ਖੜੇ ਕਰੋ ਤਾਂ ਕਿ ਕਿਸੇ ਦੋਖੀ ਦੀ ਹਿੰਮਤ ਨਾ ਪੈ ਸਕੇ ਮੁਲਕੇ ਸਾਡੇ ਸੀਨਿਆਂ ਨੂੰ ਜੋ ਹੈ ਗੋਲੀਆਂ ਨਾਲ ਛਲਨੀ ਕਰੇ ਇਸ ਢੰਗ ਦਾ ਕੋਈ ਕੰਮ ਕਰੀਏ ਇਸ ਢੰਗ ਦਾ ਉਦਮ ਉਪਰਾਲਾ ਕਰੀਏ ਤੇ ਇਹ ਹੀ ਕੁਛ ਮੈਂ ਉਧਰ ਕਲਕੱਤੇ ਸੰਮੇਲਨ ਚ ਥਾਂ ਥਾਂ ਤੇ ਕਹਿੰਦਾ ਆਇਆ ਕਹਿੰਦਾ ਤਾਂ ਮੈਂ ਬਹੁਤ ਪੁਰਾਣੇ ਸਮੇਂ ਤੋਂ ਸੀ ਲੇਕਿਨ ਬਣਜਾਰਿਆਂ ਦੇ ਬਾਰੇ ਜੋ ਕੁਛ ਮੈਂ ਆਖਿਆ ਲੋਕਾਂ ਨੇ ਇਤਨੀ ਤਵੱਜਾ ਨਾਲ ਸੁਣਿਆ ਨਹੀਂ ਸੀ ਅਜੋਕਾ ਜੋ ਜਜ਼ਬਾ ਸਿੱਖ ਕੌਮ ਦਾ ਉਮੜਿਆ ਉਛਾਲ ਵਿੱਚ ਹੈ ਸ਼ਾਇਦ ਇਸ ਦੇ ਚ ਕੋਈ ਗੱਲ ਜੋ ਹੈ ਸੁਣੀ ਜਾ ਸਕੇ ਖੈਰ ਤਾਂ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ ਇਹ ਜੋ ਪਾਵਨ ਪਵਿੱਤਰ ਵਾਕ ਆਇਆ ਹੈ ਜੰਗੀ ਤਰਜ਼ ਦੀ ਬਾਣੀ ਸ਼ਾਂਤਮਈ ਦੇ ਮੁਜੱਸਮੇ ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਬ੍ਰਹਮ ਗਿਆਨ ਦੀ ਗੱਲ ਨੂੰ ਵੀ ਜੰਗੀ ਤਰਜ਼ ਨਾਲ ਗਾਇਨ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਨੇ ਦੂਰ ਦ੍ਰਿਸ਼ਟ ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੂੰ ਪਤਾ ਸੀ ਸ਼ਬਦ ਵਿੱਚ ਸ਼ਾਂਤੀ ਹੈ ਤੇ ਕਿਧਰੇ ਪੜ੍ਹਨ ਵਾਲਾ ਜਪਣ ਵਾਲਾ ਇਤਨਾ ਸ਼ਾਂਤ ਨਾ ਹੋ ਜਾਏ ਕਿ ਮੁਰਦਾ ਹੀ ਹੋ ਜਾਏ ਇਸ ਤਰ੍ਹਾਂ ਦੇ ਮੁਰਦੇ ਸਾਧੂ ਨਹੀਂ ਚਾਹੀਦੇ ਮਰੇ ਹੋਏ ਸਾਧੂ ਨਹੀਂ ਚਾਹੀਦੇ ਮਰੇ ਹੋਏ ਸਾਧੂ ਤੇ ਇਸ ਦੇਸ਼ ਵਿੱਚ ਬਹੁਤ ਸਾਰੇ ਸਨ ਤੇ ਮਰੇ ਹੋਏ ਸਾਧੂਆਂ ਕਰਕੇ ਇਹ ਦੇਸ਼ ਸੈਂਕੜੇ ਸਾਲ ਤੱਕ ਗੁਲਾਮ ਰਿਹਾ ਸਾਧੂਆਂ ਦੀ ਘਾਟ ਤੇ ਨਹੀਂ ਸੀ ਭੋਰਿਆਂ ਚ ਬੈਠੇ ਕੰਧਰਾਂ ਚ ਬੈਠੇ ਗੁਫਾਵਾਂ ਚ ਬੈਠੇ ਦੂਣੇ ਤਪਾਉਣ ਵਾਲੇ طرح طرح دیا کرماتا کرن والے ہاتھاں چو دھوڑ کڈن والے ناٹک چیٹک طرح طرح دے گوپت تے پرگٹ ہون دے کرشمے دکھان والے دے دسے اتے تے بہتے سن اجے بھی بہتے نے برمار سی لیکن انہاں ساریاں دے ہوندے ہویا دیش غلام ہویا کیونکہ بے غیرت تے بے انت سن اور کہندے سن سانوں کوئی مطلب نہیں انہاں دنیا داری نال دنیا داری نال مطلب رکھنا پینا ہے میں اس شبد دے آسرے تھوڑی جیاں گل کھولاں گا سیوا تے دنیا دی ہوندی اور کس دی ہوندی وچ دنیا سیو کمائیے تاں در گئے بس سیوا کس دی کرو گے شبد دے چونکہ سیوا دے بھاو آئے نے میں کھولاں گا تھوڑا جیاں تو جنگی طرز دے اتھے اے مہان شانت مئی بانی اچارن کیتی واراں دی محض اس واسطے کہ گائن کرن والا اتنا شانت نہ ہو جائے کہ جنا کھنا اس دی پاگی لا چھڈے جنا کھنا چوک دے چ اس نوں بے عزت کر دے لے اور میں مندا اس قوم دا دب دبا اجے بھی ہے کہ کہندے ڈیڑھ کروڑ چلو ڈیڑھ کروڑ انہاں دے کہنے تے مننے نے پر سارا دیش ڈریا ہے دو سکھ ریل دے ڈبے چ بیٹھے ہن سارے گور گور کے ویکھدے سارے سہم بھی جاندے نے تے میں بھوپال وچ دو سال پہلے دی گل ریلوے اسٹیشن تے ٹہل رہا سی اجے گڈی آنے چ ادھا گھنٹہ دیر سی تے مینوں ایک ٹکٹ کلیکٹر کہندا ہے سردار جی اسٹیشن کی صحیح سلامتی تو رہے گی نہ آج مینوں انج کہن لگا میں کہ کیوں آپ بار بار جو ٹہل رہے ہیں تے میں کہ میرا ٹہلنا بھی تھانوں خطرناک دکھائی دیندا ہے اینے ڈر گئے ہو تسی اینے سہمے ہوئے اینے اوکھے تے میں اتھے دلوں کہا میں کہ گرو گوبند سنگھ جی مہاراج اجے بھی تیری کلا ورت رہی ہے تیرے روپ دا اتنا بھے اتنا ڈر ہے اتنا خوف تو اندروں سادھو بنا دیتا باہروں سپاہی بنا دیتا روپ ہی ایسا بنا دیتا اجے بھی خوف اجے بھی پہ اور تدے تے ایک ایک سنگھ دے پیچھے سو سو انہاں نے جو ہے لائے نے اپنے دستے قابو کرن لئی خیر میں گل لمکاواں نہ تو یہ جنگی طرز دے تے اچارن کیتی ہوئی بانی ہے بھیاگڑے دی وار اچارن کیتی ہوئی وار گرو رامداس جی مہاراج دی وار نال جوڑی ہے گرو ارجن دیو جی مہاراج نے سلوک نال ہے گے نے گرو امرداس جی مہاراج دے تو اس وار دے چ پرتھم جو سلوک ہے گرو امرداس جی مہاراج دا اے آپ سرون کرو سلسلہ وار ارت تے بھاو ارت پھر آپ جی دے سامنے رکھیے ایک دفعہ پیار نال آکھو ستنام سری ہاں جی وار ساری دی ساری محلہ چوتھا چوتھے پادشاہ گرو رام داس جی مہاراج دی اچارن کیتی ہوئی ہے ہاں جی اے منگلا چرن ہے دو منٹ میں لے لواں چونکہ آیا ہے ایک اوہنکار ستگر پرساد گرو گرنتھ صاحب دا پہلا اکھر ایک ہے گرو گرنتھ صاحب جی مہاراج دی بانی ایک تو شروع ہوندی ہے گرو گرنتھ صاحب جی مہاراج دے سارے شبد ایک دی پرکرما کردے نے ایک دے آلے دوالے جو ہے گھومدے نے وہ ایک کی ہے وہ ست ہے اس ایک دی وضاحت کرو گے تو وہ کی ہے وہ ایک اوہنکار ہے وہ ایک کی ہے اوہنکار ہے وہ ایک کی ہے وہ ست ہے وہ ایک کی ہے مول منتر دے چ اس منگلا چرن دے چ پورے مول منتر دے چ ساری وضاحت کر دیتی وہ جو ایک ہے وہ اوہنکار ہے وہ جو ایک ہے وہ ست ہے وہ جو ایک ہے وہ نام والا ہے ہستی والا ہے وہ جو ایک ہے وہ کرت نہیں ہے کرتا ہے اور وہ جو ایک ہے وہ ایسا کرتا ہے کہ اپنی کرت دے چ پورے ہوا ہے ویاپک ہے اگوں پھر اس دے گن نے وہ پہ تو رہت ویر تو رہت ہے یہ ساری وضاحت اس ایک دی اس ایک دا ہی سارا وستار ہے وہ ایک کی ہے وہ ایک ویکتی نہیں ایک ایسی شکتی ہے جو اوہنکار ہے تو اوہنکار دا مطلب ہے اتپتی کرن والا پالنا کرن والا ناس کرن والا یہ تین شبداں دا جوڑ ہے اکار اوکار مکار بھاو اوہنکار یہ دی وضاحت میں کافی دفعہ تھوڑے سامنے کر چکے ہیں کیونکہ کئی دفعہ منگلا چرن آ جاندا ہے کہہ نہ سکے کو تو کد کا थित वार ना जोगी जाने रुत मार ना कोई जाकर तासर टीको साजे आपे जाने सोई। साहब कहते ने सृष्टि भी अनादि एदा भी याद नहीं लगता कदों दी है किसे नु की पता। ते जद कृत बारे नहीं पता ते करते बारे कौन अंदाजा लावे। अनादि सत तो मुराद सती सदी भी हमेशा अनादि सत तो मुराद पूरन। ते हुण पूरन दे की अर्थ करोगे? पूरन दे अर्थ यही ने जिदा सिलसिला लभे ही ना कित्थों शुरू होंदा है ते कित्थे खत्म होंदा है। कोई न जाने तेरा केता के वड़े चीरा। पूरन का इतना ही मतलब है। पूरन अगर सीमा दे चाहे वह पूरन नहीं है। पूरन जो नाप तोल दे आ गया है वह पूरन नहीं है। पूरन ओ जिदा नहीं पता चलता कित्थों शुरू होंदा है किथे खत्म होंदा है। वो जो एक है वह ओंकार है और जो ओंकार है वह सत है। वो जो सत है वह गुरु है। वो एक चूंकि ओंकार है वह एक सत है वह एक ही गुरु है। समूह जगत खंड ब्रह्मंड नो प्रेरणा देण वाला कौन? वो एक। ऐसे वास्ते कलगीधर पातशाह ने कह देता आद अंत एक है अवतारा सोई गुरु समझो हमार। अपरम पर पार ब्रह्म परमेश्वर नानक गुरु मिलया सोई जी। वो गुरु है। कहिंदे ने सागर दे जद उछाल पैदा होंदा है गर्मी करके तो बदल बनते ने। सारी धरती जिहड़ी खुश्क है इनू हरा भरा करना है सागर नहीं करना है। पर किवें करे? सागर बदल बन के करता है। परमात्मा शब्द बन के करता है। सागर बदल बनता है ते बूंदा दे राही बरसता है ते धरती नू सरसब्ज करता है। ओ परमात्मा शब्द दी बूंद बनता है ते बरसता है ते जीवां दे हिरदे च ज्ञान पैदा होंदा है। इस वास्ते शब्द परमात्मा रूपी सागर दियां बूंदा ने बदल ने। इस शब्द नूं कढ दिओ तां गुस्ताखी माफ। गुरु अंगद पाई लैणा ने गुरु अंगद नहीं ने शब्द करके गुरु अंगद ने। इस शब्द नूं कढ दिओ तां गुस्ताखी माफ। निथावियां दी थां निमाणियां दे मान गुरु अमरदास अमरू निथावे ने गुस्ताखी माफ करते ही है। शब्द नूं कढ दो ते शब्द करके वह निथावियां दी थां ने निमाणियां दे मान ने नेउटियां दी ओट ने। शब्द घर बदलदा रहा। मल्ला पहला मल्ला दूजा मल्ला तीजा मल्ला चौथा ये घर बदलते रहे ते फिर जुगो जुग अटल घर गुरु ग्रंथ साहब जी महाराज विच आके ओ गुरु विराजमान हो गया। ओ बूंद विराजमान हो गए और समुचे दुनिया नू फैजयाब कर रही है सरसब्ज कर रही है। ये गल वखरी है कि बरखा तो बंजर जमीना लाभ नहीं उठा सकदियां। पथरेली धरती लाभ नहीं उठा सकती। जैसे कि इकबाल ने कह देता सी शमा हक से जो मुनव्वर हो वो ये महफिल न थी बारिश रहमत हुई पर जमी काबिल थी। तो गुरु बदल है पर बदल वास्तविक की है सागर है। इस वास्ते साहबां दी बाणी कहती आप नारायण कलाधार जग में परवरे। इत नारायण है जो शब्द की कला धारण करके जगत दे प्रविष्ट होंदा है जगत ते बरसद जगत उत्ते इंज रोशनी रेंदा है। तो वह जड़ा एक है वह सत है। वह जड़ा एक है वह ओंकार है। वह जड़ा एक है वह सत है और वह जड़ा एक है वह गुरु है। चानना देने वाला है प्रकाश देने वाला है ज्ञान देने वाला है। और वह जड़ा एक है वह प्रसाद है दयालु है दया की मूर्ति। एक तो गल आरंभ होंदी है मूल मंत्र दी ते प्रसाद ते समाप्ति होंदी है पूरा मूल मंत्र। मूल मंत्र दा पहला अक्षर एक अखीरला प्रसाद वो जो एक है सरबत गुणा का मालक है सरबत शक्ति का मालक है ओदा विशेष ते मूल गुण है प्रसाद दयालु बख्शिंद उहदे च कठोरता नहीं है वो ते सदीवी बख्शिश करता है। ये गल वखरी मैं अखां बंद कर लवां ते सूरज की रोशनी नाल मेरा संबंध टुट जाएगा लेकिन इहदा ये मतलब ते नहीं कि सूरज की रोशनी नहीं रहेगी वो तेरे वो ते है सूरज की रोशनी ते है। इसी तरीके नाल मैं पिठ मोड़ के बैठ जावां मैं उस परम शक्ति नूं भुला के बैठ जावां तो उहदी बख्शिश नाल मेरा संबंध टुट जाएगा। बख्शिश ते उसकी है बख्शिश ते उसकी सदीवी बरसरी सतगुर सदा दयाल है भाई ए नहीं कि सवेरे दया करदा ते शामी नहीं सदा दया करदा ते सद बख्शिंदा है सदीवी जो है बख्शिशां देंदा तो वह एक है वह ओंकार है वह सत है वह गुरु है वह प्रसाद है। शब्द का वार का मंगलाचरण है अगे आप सरवण करो। हां जी काव्य रचना जिहड़ी है उन्हूं सलोक आखदे ने। काव्य रचना गुरु ग्रंथ साहिब जी महाराज दे जिहड़े ने दोहरे सलोक और छंद पदे मंगल ए काव्य शैली है बकायदा जिवें उर्दू दे च गजल है नजम है किता है रुबाई है इस तरह गुरबाणी जिहड़ी काव्य शैली है इहदे च सलोक ने दोहे ने और सवैये ने बाद विच अपना पूर्ण गुरमत साहित देखिए उहदे च कवितवी है गए ने सवैये है ने छंद ने और तरह तरह दे पदे ने ए गुरु घर दी काव्य शैली है। तो ए जिहड़ी अगली काव्य शैली है इस नूं सलोक कहिंदे ने साहिब गुरु अमरदास जी महाराज का उचारण किया हुआ। हां जी